0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061581.
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028 50701, 98028 50702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513 55928, विजिट www.landmarknepal.com।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: हेलो, के छ तेरो खबर?
8: ठिक छु यार, सन्चै छस्?
7: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
8: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
7: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
8: मैले पनि किन्नु छ के, सँगै किनौ न।
7: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
8: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
7: मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
9: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
10: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9864667887।
11: कन्ना आजै फेरि हेर्नुहोस्।
12: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 11 गते सोमबार। तदनुसार सन् 2026 जुलाई 27 तारीक नेपाल सम्बत 1146 असार शुक्ल पक्ष त्रयोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू।

त्रिवी सुधारका लागि पृथ्वीनारायण क्याम्पसको सोभियुको 21 बुधे मागपत्र व्यवस्था भए चरणबद्ध आन्दोलनको चेतावनी फिर्के खोला करिडोर निर्माण प्रभावकारी बनाउन महाअभियानको आग्रह अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड नागडुंगा सुरुङ मार्ग आज औपचारिक रूपमा उद्घाटन हुने परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति शुल्क तिर्नु नपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी कार्यशाला पोखरामा सम्पन्न नीति निर्माण र नेतृत्व तहमा प्राथमिकता दिनुपर्नेमा जोड प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको भनाई घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख अशोका कलेजले केयूको 4 वर्षे बीआईटी कार्यक्रम सञ्चालन गर्ने सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य तीव्र हावाले डढेर फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित इरानी जहाजमाथि आक्रमणको जवाब दिने इरानको चेतावनी र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार दशौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक 7,71,000 भन्दा बढ़ी बचत।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834। यस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।

अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायीसँगै सिंगो अर्थतन्त्र क्षेत्रलाई परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकासमा श्रृंखलाबद्ध विमर्श गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायीसँग छलफल गरिरहनु भएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएरै सुझाव दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभएको छ। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसायी महासंघ, महिला उद्यमी, होटल संघ, जुत्ता चप्पल उत्पादक संघ, पूंजी बजार, धितोपत्र व्यवसाय तथा बीमा सम्बन्धित निकाय, उद्योग वाणिज्य महासंघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल अर्गानिक संघ, नेपाल हस्तकला महासंघ, निर्यातजन्य उद्योगका प्रतिनिधिसँग सम्वाद गरिसक्नु भएको छ। अर्थशास्त्री प्राध्यापक डाक्टर कुसुम साके र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले प्रधानमन्त्री शाहले अगाडि बढ़ाउनु भएको सम्वादलाई सकारात्मक रूपमा लिनुपर्ने प्रश्न पार्दै अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिन थालेको बताउनु भएको छ। प्राध्यापक डाक्टर साकेले बजारको वस्तुस्थितिलाई विश्लेषण गर्दै अर्थतन्त्र रातारात परिवर्तन नभए पनि सुधारतर्फ अगाडि बढ़िरहेको बताउनु भएको छ। अर्थशास्त्री प्राध्यापक डाक्टर साके र महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले प्रधानमन्त्री शाहको सक्रियतासँगै उद्यम क्षेत्रमा आशासँगै आकर्षण वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको परीक्षाका विषयमा विश्वविद्यालय र प्रहरले छुट्टा छुट्टा अनुसन्धान शुरू गरेको छ। शुक्रबार भएको एमबीएस प्रथम सत्रको एमजीटी 515 अर्गनाइजेशनल बिहेवियर विषयको प्रश्नपत्र परीक्षा शुरू भएको 5 मिनटमै बाहिरिएको थियो। यसलाई परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको रूपमा व्याख्या गर्दै त्रिवीको सर्वत्र आलोचना भइरहेको छ। यद्यपि यस विषयमा त्रिवी र नेपाल प्रहरीले छुट्टा छुट्टै अनुसन्धान गरिरहेको छ। प्रश्नपत्रका विषयमा अध्ययन गर्न त्रिवीले आइतबार व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक अच्युत गेवालीको संयोजकतामा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा त्रिवी अनुगमन निर्देशनालयका सह निर्देशक सह प्राध्यापक डाक्टर पुष्कर रैखेला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। उक्त समितिलाई छानबिन गरेर सत्य तथ्य निरूपण गरी 7 कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको त्रिविका रजिष्ट्रार समेत रहेका व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चारेसीले जानकारी दिनुभएको छ। प्रश्नपत्रका सम्बन्धमा उठेका विषयलाई त्रिवीले गम्भीरताका साथ लिएको बताउँदै चारेसीले दोषीलाई कड़ा भन्दा कड़ा कार्यवाही गरिने बताउनु भएको छ। प्रश्नपत्रका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले पनि अनुसन्धान गरेर कड़ा कार्यवाही गर्न नेपाल प्रहरीलाई अनुरोध गरेको थियो। साथै विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार गरेर छानबिनका लागि अनुरोध गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको विशेष निर्देशन र डीन कार्यालयको पत्रचारपछि प्रहरीले आइतबार केही व्यक्तिसँग सोधपूछ पनि गरेको थियो।

नयाँ राजनीतिक समीकरणसँगै विभिन्न प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। देशका सात मध्ये पाँच प्रदेशमा हालको सत्ता परिवर्तन हुँदैछ। केही प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच राष्ट्रिय गठबन्धनसँगै प्रदेशमा सत्ताको नेतृत्व बाँडफाँड गरेका छन्। मधेस र गण्डकी प्रदेशमा भने अहिले भागभण्डा भएको छैन। उनीहरूले दुई प्रदेशलाई रिजर्भ राखेका छन्। संसदमा भएको दलगत सांसद संख्याका कारण दुई प्रदेशलाई अनिर्णित बनाइएको हो। गण्डकीमा 59 सांसद छन्। सरकार बनाउनका लागि 30 सीट अनिवार्य छ। यसअघि कंग्रेस र एमालेको गठबन्धन देशैभर टुटिसकेको छ। गण्डकीमा पनि उक्त गठबन्धन टुट्दा नयाँ समीकरण निर्माणमा ठूलो संघर्ष हुने देखिएको छ। एमाले र नेकपा मिल्दा 28 सीट मात्र पुग्छ। उसलाई सरकार बनाउन कंग्रेस छोड्ने हो भने कम्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको साथ अनिवार्य छ। संसदको ठूलो दल कंग्रेस एक्लैको 27 सीट रहेको छ। एमाले र नेकपा विनय पनि उसले सरकार बनाउन सक्छ, तर कंग्रेसलाई पनि राप्रपा र नेपाल समाजवादी पार्टी हाल प्रलोपाको समर्थन अनिवार्य छ। अहिले दुवै दलका सांसदहरू अन्यलमा रहेका छन्। उनीहरूले निर्णय लिइसकेका छैनन्। राप्रपाको दुई सीट र प्रलोपाको एक सीटले गण्डकीमा नयाँ सत्ता समीकरणमा म्याजिक हुनेवाला छ। आफ्नो सत्ता टिकाउन मुख्यमन्त्री तथा कंग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे काठमाण्डुमा गृह कार्य गरिरहेका छन्। यता हालसम्मको सत्ता साझेदार दल एमाले के गर्ने भन्ने निर्णय लिइसकेको छैन। निर्णायक भूमिकामा देखिएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङ अहिले नै निर्णयमा पुग्ने अवस्था नबनेको बताउँछन्। दलहरू दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको स्थिरताका लागि सोच्नुपर्नेमा सत्ताको खिच्चातानीमा आफूहरूलाई समेत तान्ने अवस्था सिर्जना गरेकोमा उनी खुशी छैनन्। अहिले जे भइरहेको छ यो एकदमै गलत हो, तर केन्द्रबाटै सत्ता समीकरणमा फेरबदलको निर्णय भएपछि हामीले चाहेर मात्रै नहुने रहेछ। यो बेलामा राप्रपा जिम्मेवार हिसाबले प्रस्तुत हुन्छ। हाम्रै कारणले राजनीतिक जटिलता आउँछ वा देशलाई समस्या थपिन्छ भने गम्भीर भएर सोच्नुपर्छ र सहजीकरण गर्नुपर्छ। आफूहरू हतारिएर नगर्ने गुरूङको भनाइ छ। राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए सहजै सरकार बन्न सक्छ। कंग्रेसले भने प्रलोपालाई पनि फकाउनुपर्छ। मुख्यमन्त्री पाण्डेले यो अभ्यास यसअघि नै गरिसकेका छन्। एमाले निर्णय गरेपछि मात्रै आफूहरू निर्णयमा पुग्ने राप्रपाको योजना छ।

पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन सोभियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा समक्ष विद्यार्थीका शैक्षिक प्रशासनिक तथा भौतिक पूर्वाधारसँग सम्बन्धित 21 बुधे मागपत्र पेश गरेको छ। सोभी अध्यक्ष विष्णु पोखरेलले उपकुलपति थापालाई आइतबार मागपत्र हस्तान्तरण गर्दै पृथ्वीनारायण क्याम्पसमा लामो समयदेखि देखिएका शैक्षिक तथा प्रशासनिक समस्याको तत्काल समाधान गर्न आग्रह गरेका हुन्। विद्यार्थीको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन यी मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्ने सोभियूको भनाइ छ। सोभियूले पृथ्वीनारायण क्याम्पस देशकै ठूलो शैक्षिक केन्द्र भएकाले यहाँ देखिएका समस्याले हजारौं विद्यार्थी प्रत्यक्ष प्रभावित भएको उल्लेख गरेको छ। लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सोभियूलाई पूर्ण कार्यकालसम्म निर्वाध रूपमा काम गर्न दिनुपर्ने, विद्यार्थी संगठनमाथि हुने हस्तक्षेप बन्द गर्नुपर्ने तथा विद्यार्थीहरूको संगठन गर्ने अधिकारको सम्मान गर्नुपर्ने माग पनि गरिएको छ। मागपत्रमा 2082 मंगिर 10 गते त्रिभुवन विश्वविद्यालय सिनेटले गरेको निर्णय कार्यान्वयन गर्दै गण्डकी प्रदेशका विद्यार्थीहरूको दीक्षान्त समारोह पोखरामै सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै पृथ्वीनारायण क्याम्पसमा तत्काल एमफिल कार्यक्रम सञ्चालन गरी भविष्यमा विद्यावारिधि पीएचडी अध्ययनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। शिक्षा संकायमा सूचना तथा संचार प्रविधि शिक्षामा स्नातक बीआईसीटीई कार्यक्रम थप गर्न, प्रत्येक क्याम्पसमा स्थायी मनोपरामर्शकर्ताको व्यवस्था गर्न तथा बैंकिङ प्रणालीलाई डिजिटल बनाउँदै क्यूआर मार्फत शुल्क तिर्ने र अनलाइनबाट भर्ना तथा परीक्षा फारम भर्ने व्यवस्था लागू गर्न पनि सोभियूले माग गरेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पोखरामा सञ्चालन भइरहेको फिर्के खोला करिडोर निर्माण अभियानलाई प्राकृतिक, वैज्ञानिक र प्रभावकारी ढंगले अगाडि बढ़ाउन आग्रह गरेको छ। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत अभियानले फिर्के खोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका नाममा सञ्चालन भइरहेको अभियानले आफ्नो मूल उद्देश्य पूरा गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। महाअभियानका अनुसार पोखरा महानगरपालिका अन्तर्गत का वड़ा नम्बर 18, 2, 4, 5, 8, 7 र 17 हुँदै बग्ने करिब 8 किलोमिटर लामो फिर्के खोला जैविक विविधता तथा पर्यावरणीय सन्तुलनका दृष्टिले अत्यन्त महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत 15 वर्षदेखि नागरिक स्तरबाट फिर्के खोला संरक्षणका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको स्मरण गराउँदै संस्थाले यसअघि फिर्के बुलौदी खोला वृहत सफाई अभियान, करिडोर पैदल मार्ग तथा साइकल लेन निर्माणको अवधारणा अगाडि सारिएको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, अव्यवस्थित फोहोर व्यवस्थापन, योजनाविहीन शहरीकरण तथा नियमनको कमजोरीका कारण फिर्के खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि गम्भीर चुनौती थपेको उल्लेख गर्नुभएको छ। महाअभियानले नेपाल सरकारको अतिक्रमण हटाउने नीति अनुसार सञ्चालन भइरहेको डोजर अभियानलाई सकारात्मक रूपमा स्वागत गरे पनि अभियान केही दिनमै चयनात्मक र असमान रूपमा सञ्चालन भएको भन्दै असन्तुष्टि जनाएको छ। खोला क्षेत्रभित्र रहेका कतिपय संरचना हटाइए पनि केही स्थानमा राजनीतिक वा अन्य प्रभावका आधारमा संरचना यथावत राखिएको दावी गरिएको छ। अभियानका संयोजक पौडेलले सबै संरचनामाथि समान मापदण्ड लागू नभए अभियानको उद्देश्य नै कमजोर हुने बताउनु भएको छ। उहाँका अनुसार खोलाको बहाव क्षेत्रमा बनेका संरचना पूर्ण रूपमा हटाउनु पर्नेमा कतिपय स्थानमा आंशिक हटाउने वा व्यवस्था गर्ने प्रवृत्ति देखिएको छ। महाअभियानले वडा नम्बर 4, 5, 7 र 8 का विभिन्न स्थानमा अझै पनि खोलामाथि वा खोलाको किनारामा बनेका पक्की संरचना, घर, सामुदायिक भवन, पर्खाल तथा अन्य निर्माण नहटाइएको भन्दै विस्तृत सूची प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। विज्ञप्तिमा विशेष गरी स्काउट कम्पाउण्ड आसपास, रोली नेपाल क्षेत्र, पोखरा इन्जिनियरिङ कलेज, लिटिल स्टेप स्कूल, बराल समाजघर, राधाकृष्ण मन्दिर आसपास, मगर समाज भवन, सशस्त्र प्रहरीगढ़ क्षेत्र, सोपाल तम समाज तथा मालपोत कार्यालय नजिकका केही संरचनाको उदाहरण दिएको छ। अभियानले खोला क्षेत्रभित्र रहेका सबै अतिक्रमित संरचना भेदभाव रहित ढंगले हटाई करिडोर निर्माणलाई प्रभावकारी बनाउन, प्राकृतिक बहाव संरक्षण गर्न, पैदल मार्ग तथा साइकल लेन निर्माणलाई वैज्ञानिक आधारमा अगाडि बढ़ाउन र सम्बन्धित निकायबीच समन्वय बढ़ाउन आग्रह गरेको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance firms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटी एजेन्सीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 4 58।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 37।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
16: फोन नम्बर 0614510000
17: 0614510002 मोबाइल नम्बर 9856084466।
16: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
18: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू
18: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
19: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
18: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
19: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
18: न्युरो सर्जरी सेवा,
19: बाल रोग,
18: नाक कान तथा घाँटी रोग,
19: मानसिक तथा स्नायु रोग,
18: प्रसूति तथा स्त्री रोग,
19: छाला, यौन तथा कुष्ठ रोग,
18: नेत्र रोग,
19: दाँत तथा मुख रोग,
18: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
19: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
18: सुविधा सम्पन्न आईसीयू सेवा,
19: डिजिटल एक्सरे,
18: सिटी स्क्यान सेवा,
19: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
18: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
19: फिजियोथेरापी, युरोफ्लोमेट्री,
18: केमोथेरापी,
19: सुरक्षित गर्भपतन सेवा,
18: होल बडी चेकअप, हेल्थ प्याकेज,
19: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
18: फोन 061-572-648-572-849।
20: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
21: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
20: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
21: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
22: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
23: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
22: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
23: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
24: हेलो
25: हजुर, नमस्कार।
24: हेलो
25: नमस्कार काका, सुन्नु भएन?
24: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
25: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
24: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
25: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
24: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
25: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
24: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
25: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
24: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
26: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856079277
26: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9856033405 9856033405

0: पूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू, काठमाण्डु र धादिङ जोड्ने देशकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा सुरुङ मार्ग आज औपचारिक रूपमा उद्घाटन हुन गइरहेको छ। ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुङ मार्गमा सवारी साधनको आवागमन कसरी हुन्छ भन्ने आमचासोका बीच आयोजना प्रमुख सौजन्य नेपालले सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिइने बताउनु भएको छ। उद्घाटन भए लगतै सबै प्रकारका सवारी साधनका लागि यो मार्ग तुरन्तै खुल्ला हुने छैन, बरू यसलाई सुरक्षित र व्यवस्थित बनाउन चरणबद्ध रूपमा संचालनमा ल्याइनेछ। आयोजना प्रमुख नेपालले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन जस्ता आपतकालीन एवं अत्यावश्यक सवारी साधनहरूलाई मात्र सुरुङ मार्ग प्रयोग गर्न दिइने योजना रहेको बताउनु भएको छ। यसरी सीमित संख्यामा सवारी साधन चलाएर शुरूमा त्यहाँको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको गहन अध्ययन गरिनेछ। सबै गाड़ीहरू एकैपटक सुरुङभित्र प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती थपिन सक्ने भएकाले सुरक्षालाई नै मुख्य प्राथमिकतामा राखेर यस्तो रणनीति अपनाइएको नेपालले बताउनु भएको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सामाजिक समावेशीकरण तथा राजनीतिक सहभागितालाई सुदृढ़ बनाउने उद्देश्यले पोखरामा 2083 साउन 10 गते कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले राज्यका निकाय र संस्थाहरू समाजको वास्तविक विविधता अनुसार प्रतिनिधिमूलक हुनुपर्ने तथा लैंगिक तथा यौनिक अल्पसंख्यक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायत सबै समुदायका आवाजलाई नीति निर्माण र नेतृत्व तहमा प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छन्। समावेशी मंच नेपालको आयोजनामा मायाको पहिचान नेपाल, लीड नेपाल तथा राष्ट्रिय लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघको साझेदारीमा तथा एक्सन एड नेपाल र युरोपेली युनियनको आर्थिक सहयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार एवं सामाजिक समावेशीकरण प्रवर्धन सम्बन्धी एक दिने कार्यशाला 2083 साउन 10 गते पोखरामा आयोजना गरिएको हो। कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दले समृद्ध खुला र रचनात्मक संवादले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सामाजिक समावेशीकरण र राजनीतिक सहभागितालाई थप सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान, समान अवसर र न्यायपूर्ण समाज निर्माणका लागि प्रदेश सरकारको निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा संविधान सभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, चुनौती तथा सामाजिक राजनीतिक समावेशीकरणबारे सहजीकरण गर्नुभएको थियो। मोबाइल नदिएको न्यूमा बागलुङको बडीगार्ड गाउँपालिका एकका 17 वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। साउन 1 गते सोही ठाउँका असीम वनको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रेम बहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय असीम वन र 15 वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगड़ा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक परिन्द्र प्रसाईले बताएका छन्। लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबीच एकापसमा झगड़ा भएको देखिन्छ। उनले भनेका छन् कुटपिटबाट बेहोश भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ। जन्मदिन मनाउने क्रममा 7 जना रहे पनि अरू घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्त स्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईले बताएका छन्। साउन 1 गते राति 2:30 बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय तगातुम डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। जन्मदिन मनाउने क्रममा 1 जना 9 वर्षीय बालक समेत सहभागी रहेको प्रहरीले जनाएको छ। हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिम प्राप्त कुकुर, ड्रोन, क्यामेरा लगायतको सहयोगबाट खोजतलाश गरेको थियो। नियन्त्रणमा लिएकाहरूलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सूचना प्रविधि आईटी शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशमै नयाँ युगको शुरूआत गर्दै अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट पोखराले काठमाडौँ विश्वविद्यालय केयूबाट चार वर्षे ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी कार्यक्रम संचालनका लागि आधिकारिक सम्बन्धन प्राप्त गरेको छ। सो अवसरमा कलेजले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक कार्यक्रमका औपचारिक जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै अशोका कलेज एण्ड कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका अध्यक्ष इन्जिनियर सूर्यराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउनु भएको छ। उहाँले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल प्रविधिको युगमा गुणस्तरीय व्यवहारिक र अनुसन्धानमुखी शिक्षा प्रदान गर्दै गण्डकी प्रदेशलाई आईटी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ कलेज अगाडि बढ़ेको स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार अशोका कलेजले आधुनिक प्रयोगशाला, दक्ष तथा अनुभवी प्राध्यापक, उद्योग संघको सहकार्य र परियोजनामा आधारित सिकाई मार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति बनाउने लक्ष्य लिएको छ। भने गण्डकी प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ वा विदेश धाउनु पर्ने बाध्यता कम गर्न समेत यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्नु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरू सहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। अहिले चार प्रदेशमा कंग्रेसका मुख्यमन्त्री छन्। मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्रबहादुर बानिया, गण्डकीमा सुरेन्द्र राज पाण्डे र सुदूरपश्चिम प्रदेशमा कमल बहादुर शाह कंग्रेसका तर्फबाट मुख्यमन्त्री छन्। यीमध्ये तत्कालका लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेका छन्। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका तीन दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। आज र भोलि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ। यसबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भएको छ। अब यो क्रम पाँच छ दिन समय चल्ने मौसमविदको अनुमान रहेको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि। के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखुरा। फोन 061-454-6089, 452-715।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, थ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
8: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

दक्षिण पश्चिम फ्रान्समा फैलिएको भीषण डडेलोको कारण आइतबार राति थप 55,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै यस क्षेत्रमा डडेलोका कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 भन्दा बढ़ी पुगेको छ। आगो वाइन उत्पादनको लागि प्रसिद्ध शहर बोर्दो नजिक पुग्दै गएको अधिकारीले बताएका छन्। बोर्दो स्थित गिरौण्ड क्षेत्रका अधिकारीले शहरको दक्षिण पश्चिममा रहेका थप 5 बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन्। गिरौण्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डडेलो थप फैलिन सहयोग गरेको छ। साताको मध्यदेखि नियन्त्रण बाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब 42,000 हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ। उक्त क्षेत्रफल म्यानहटन टापु भन्दा करिब 7 गुणा र पेरिस शहर भन्दा 4 गुणा ठूलो हो। इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाब दिने चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा एकजना नाविकको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको इरानले जनाएको छ। रूस युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो। यसअघि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसार पसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए।

0: अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ़ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पको लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ। रिपब्लिकन पार्टी यसपटक तल्लो सदनमा झिनो बहुमत, राष्ट्रपतिको कमजोर अनुमोदन दर तथा जीवनयापनको बढ़दो लागत र इरानसँगको युद्धप्रति मतदाताको असन्तोषबीच चुनावी मैदानमा उत्रिएको छ। अमेरिकी चुनाव सम्बन्धी वेबसाइट डिसिजन डेस्क मुख्यालयले डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गर्ने सम्भावना 59% रहेको आंकलन गरेको छ। उसले यस दलको सम्भावित बहुमत 224-211 हुने प्रक्षेपण गरेको छ। अमेरिकामा राष्ट्रपतिको दलले सामान्यतया मध्यावधि चुनावमा सीट गुमाउने गरेको छ। यसपटक केही सीमित सीटमा हुने परिवर्तनले तल्लो सदनमा नियन्त्रणमा प्रभाव पार्न सक्ने देखिएको छ। इरानसँगको युद्धले ऊर्जा बजारमा असर पारेको, मुद्रास्फीति अझै उच्च रहेको तथा ब्याज दर बढ़िरहेको अमेरिकी अर्थतन्त्रप्रति मतदाताको असन्तुष्टि बढ़ेको छ। पेट्रोलको मूल्यमा समेत उच्च वृद्धि भएको छ। डेमोक्रेटिक पार्टीका नेता हकिम जेफ्रिजले किराना सामान, पेट्रोल, आवास र स्वास्थ्य सेवाको मूल्यलाई केन्द्रमा राखेर आफ्नो पार्टीको चुनावी अभियान घोषणा गर्दै ट्रम्प र रिपब्लिकनले अमेरिकी जनतालाई निराश पारेको आरोप लगाएका छन्। अब खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। हिजो भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो सेटमा 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्यो। नेपालले पहिलो सेट 25-18 र तेस्रो सेट 25-21 जितेको थियो। नेपाल खेलकुद पत्रकार मंच गण्डकीले 10 पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गर्दै कार्यक्रमबाट 7,71,418 रूपियाँ बचत भएको जनाएको छ। मंचले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गत वैशाख 31 गति सम्पन्न 10 पोखरा स्पोर्ट्स अवार्डको आर्थिक विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार अवार्ड कार्यक्रमबाट कुल 34,72,928 रूपियाँ आमदानी भएको थियो भने 27,04,520 रूपियाँ खर्च भएको छ। यससँगै कार्यक्रमबाट 7,21,418 रूपियाँ बचत भएको मंचले जनाएको छ। मंचका कोषाध्यक्ष विमल तिवारीका अनुसार 10 पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, प्रायोजक संस्था तथा सहयोगीहरूबाट प्राप्त आर्थिक सहयोगले अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एमपी आस्थाले 10 संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरकारी तथा गैर सरकारी निकाय, प्रायोजक, सहप्रायोजक, खेल संघ संस्था, खेलाड़ी, प्रशिक्षक, पत्रकार तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन्। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। त्रिवी सुधारका लागि पृथ्वीनारायण क्याम्पसको सोभियूको 21 बुधे मागपत्र, व्यवस्था भए चरणबद्ध आन्दोलनको चेतावनी, फिर्के खोला करिडोर निर्माण प्रभावकारी बनाउन महाअभियानको आग्रह, अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड़, नागढुङ्गा सुरुङ मार्ग आज औपचारिक रूपमा उद्घाटन हुने, परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी कार्यशाला पोखरामा सम्पन्न, नीति निर्माण र नेतृत्व तहमा प्राथमिकता दिनुपर्नेमा जोड़, प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको भनाई, घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख, अशोका कलेजले केयूको 4 वर्षे बीआईटी कार्यक्रम सञ्चालन गर्ने, सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य, तीव्र हावाले डडेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित, इरानी जहाजमाथि आक्रमणको जवाब दिने इरानको चेतावनी र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार, 10 पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक 7,71,000 भन्दा बढ़ी बचत। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला अहिलेलाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: घुट्नु खुट्नु पियो या सिपमा रमायो, अब गर्दियो लाइकी
3: उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा।

0: दिव्यश्री बैंक्वेट नागढुंगा पोखरा हरेक किसिम का पार्टी बिहे भोज व्रत बन्द पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको शेकुवाद्वारा संचालित दिव्यश्री बैंक्वेट नागढुंगा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुंगा, फोन 061-591-728, मोबाइल 98-560-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 01558815, 98251, 98190।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979093.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अय्या नि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आज हामी स्वास्थ्यसँग सम्बन्धित र महत्वपूर्ण विषय रक्त संचार सेवाको कुराकानी उठाउँदैछौ र यसको स्थापनाको कालदेखिको कुराकानी आज हामी जोड्न चाहन्छौ, जसको स्थापनाले अहिले हामीलाई स्वस्थ रहन, मान्छेहरूलाई बचाउन एउटा ठूलो महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। 62 रक्त संचार दिवस हामीले मनाउँदैछौ। यसैको सन्दर्भमा आज मैले 61 रक्त संचार दिवस मनाउँदैछौ यसैको सन्दर्भमा मैले अर्जुन गोयल सरलाई निम्ताएको छु। फेरि एकपटक यो दिवस मनाइरहँदा यससँग जोडिने कुराकानीहरू म तपाईँलाई सुनाउँछु। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार,
1: आराम हुनुहुन्छ? अब 2022 सालदेखिको यो हाम्रो यात्रा यहाँसम्म हामी आयौं र अगाडि पनि यो बढ़िरहनेछ। रेडक्रसमा लामो समयदेखि लागिरहनु भएको छ र विभिन्न तह हुँदै एउटा यो प्रदेशको प्रमुखको रूपमा पनि रहनुभयो, कसरी मनाइँदैछ?
2: धन्यवाद सर। यो दिवसको सन्दर्भ पारेर मलाई रेडियो अन्नपूर्णमा आफ्ना विचारहरू राख्ने जुन मौका दिनुभयो, यसको लागि म नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्त संचारको तर्फबाट धन्यवाद दिन चाहन्छु र सम्पूर्ण रक्तदाता, रक्तदान गर्ने संघ संस्था, भोलिन्टियर, रेडक्रस प्रेमीहरू, सम्पूर्ण महानुभावहरूलाई यो दिवसको अवसरमा हार्दिक शुभकामना पनि दिन चाहन्छु। यसले एउटा उल्लासमय तरिकाले भदौ 12 गते हामीले श्रावण 12 गते भोलि नेपाल रेडक्रस सोसाइटी कास्की को सभा हालमा एउटा रक्तदाता, रक्तदान गर्ने संस्था र भोलिन्टियरहरूलाई हामीले हौसला स्वरूप केही सम्मान दिने, सम्मान गर्ने कार्यक्रम छ। त्यसमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा एउटा कार्यक्रमको आयोजना गरेका छौं। यसरी विभिन्न गतिविधिमा हामी जुटेका छौं सर।
1: अब यहाँसम्म आइपुग्दाखेरि बेला बेलाको जस्तो जुन रगतको अभावको त्यो कुरो हुन्थ्यो, अब त पछिल्लो समयमा त्यति धेरै हामीलाई अप्ठ्यारो पर्ने स्थिति छैन कि भइरहन्छ?
2: होइन, रगत एउटा चाहिँ निरन्तर प्रक्रिया हो। अहिलेसम्म कुनै पनि वैज्ञानिकले यसको विकल्प दिन सकेको अवस्था छैन। त्यसले गर्दा यसको मुख्य स्रोत मानव हो। यसको निश्चित समय हुन्छ, यसको लाइफ स्पान भनौँ। अब रगत कलेक्सन गरेदेखि 5 दिनदेखि 35 दिनदेखि 42 दिनदेखि 1 वर्षसम्मका हामीले विभिन्न कम्पोनेन्टहरू बनाउँछौं। अब त्यो समय अवधिभित्र प्रयोग गरिसक्नुपर्ने भएको हुनाले फेरि रक्तदाताहरूले रगत नदियो भने अभाव हुन सक्छ। तर अभाव नहोस् भनेर हामी जनचेतनामूलक कार्यक्रमहरू हामी गरिरहेकै छौं। यही यसै सन्दर्भमा पनि आज पनि हामी रक्तदान उत्प्रेरणा कार्यक्रममा यो बरपाटन बिन्दवासिनीमा चाहिँ अहिले 8 बजेबाट हामी कार्यक्रममा जुट्दैछौं। त्यस्तै ब्लड ग्रुपिङ कार्यक्रम पनि छ त्यहाँ। यो जनचेतना र रक्तदान निरन्तर भइरहनु पर्ने कार्य रहेछ। सुनिन्छ कहिलेकाहीँ पत्र पत्रिकामा पढ्दा पनि जताततै रक्तदान रक्तदान रक्तदानका मात्रै समाचारहरू, कति धेरै रक्तदान नपर्ने मान्छेहरूलाई त्यस्तो लाग्न सक्छ। तर डेली यसरी रक्तदान नहुने हो भने अभाव हुन्छ। कुनै कारखानाबाट अथवा कतैबाट खरिद गरेर ल्याउने भए त्यसको अर्कै व्यवस्था हुन्थ्यो होला। यसको स्रोत नै मानव भयो र मानवले रगत नदी यसको चाहिँ पूर्ति हुँदैन र छोटो लाइफ स्पान, त्यसको एक्सपायरी डेट छोटो हुने भएको हुनाले नियमित रक्तदान गर्नु नै यसको चाहिँ समाधानको उपाय हो।
1: नियमित रक्तदान गर्ने चलन चाहिँ कस्तो छ?
2: एकदमै, अब यो आज हामी दिवसको सन्दर्भमा पनि छौं, यसले गर्दा मैले छोटो पुरानो सम्झना र साथीहरूले अग्रजहरूले गरेका कुराहरू पनि केही सम्झना छ मलाई। खास गरी 2022 साल श्रावण 12 गते स्थापना भएको काठमाडौँमा चाहिँ लक्ष्मी ब्लड ब्याङ्क भनेर वीर अस्पतालको नजिकै पछिसम्म पनि त्यसको बोर्ड थियो, हामीले देख्थ्यौं। त्यहाँ चाहिँ रक्तदान रक्त सञ्चार स्थापना भयो वीर अस्पतालको माथिल्लो गेटमा। अहिले चाहिँ मलाई लाग्छ त्यो हाम्रो के रे ट्रमा सेन्टरको तलपट्टि हो, त्यहाँ चाहिँ रक्त सञ्चारको लाभ पछि चाहिँ सैनिकको के पनि थियो, त्यहाँ प्लस चिन्ह पनि रेडक्रसको चिन्ह पनि थियो। अलि पछिसम्म रक्त सञ्चार नहुँदा पनि त्यसको बोर्ड र ढोकामा चाहिँ प्लस चिन्ह चाहिँ मैले भएको मलाई पनि सम्झना छ। र त्यहाँ चाहिँ हामीले स्थापना भइसकेपछिको ब्लड ब्याङ्क सुरुमा कस्तो थियो भने वर्षभरिमा 157 युनिट रगत नेपालभरिमा कलेक्सन भएको थियो। हुन त नेपाल भने पनि त्यतिखेर काठमाडौँमा मात्रै थियो, तर सुरुमा रक्तदान कसले गर्ने त भन्दाखेरि आर्थिक अवस्था कमजोर भएका मजदुरहरू, श्रमजीवी ती जनताहरू जो ठेला घुचेटिरहनुहुन्छ, जसले भारी बोकिरहनुहुन्छ, आफ्नो मान्छे बिरामी भयो भने त्यस्ता मान्छेहरूलाई खोजेर अनि हामीले उहाँहरूलाई पैसा दिएर अनि त्यसपछि बल्ल रगतको व्यवस्था हुन्थ्यो। त्यतिखेर डाक्टर नर्सहरूलाई पनि त्यो कुरालाई सहजै लाग्थ्यो, किनभने रगत थिएन, आफूले दिनहुन्न भन्ने मान्यता घर परिवारका मानिसहरूलाई, रगत दियो भने कमजोर भइन्छ। अब यस्ता किसिमका अशिक्षा चेतनाको कम पक्कै पनि त्यो बेलामा थियो। त्यो बेला गुज्रिसकेपछि केही समय पछाडि क्रमिक रूपले रेडक्रस क्रियाशील रह्यो यो कार्यक्रममा, र देशमा प्रजातन्त्रको स्थापना भयो 2046 साल पछाडि। 48 सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले एउटा महत्वपूर्ण निर्णय गर्यो, जो रेडक्रसले नै गरिरहेको थियो काम, त्यो कामलाई एउटा कानूनी, वैधानिक र व्यवहारिक रूपमा चाहिँ 2048 सालमा क्याबिनेटबाट डिसिजन गरेर सम्पूर्ण यसको कलेक्सन, वितरण, टेस्टिङ, काउन्सिलिङ, भोलेन्टियर परिचालनदेखि लिएर सम्पूर्ण कामको जिम्मा चाहिँ नेपाल रेडक्रस सोसाइटीलाई दिइसके पछाडि एउटा चाहिँ रेडक्रसले गति लियो, जो रक्तदाता उत्प्रेरणा, स्वैच्छिक भोलेन्टियर रक्तदाताहरूको वृद्धि गरिसकेपछि ती गलत कन्सेप्टहरू, जो पैसा दिएर, जो गरीबले, जो असहायले दिनुपर्छ भन्ने मान्यतालाई चिरेर 17 वर्ष पूरा भएको, 65 वर्ष ननागेको कुनै पनि मानिसले रगत दिन मिल्छ, यो प्रत्येक 3-3 महिनामा दिन मिल्छ भन्ने चेतनाका कुराहरू जब कम्युनिटीमा, टोलमा, शैक्षिक संस्थाहरू, क्याम्पसका युवाहरू होइन त्यसरी जब गइसके पछाडि त्यसलाई निरुत्साहित गरेर अहिले विथआउट रिप्लेसमेन्टको चाहिँ परिपाटीमा हामी आइसकेका छौं। र यसरी हामी गण्डकी प्रदेशमा आउँदा, पोखरामा आउँदा त हामी 100% विथआउट रिप्लेसमेन्ट र गण्डकी प्रदेश सरकारको सहयोगमा निशुल्क यो टेस्टिङ गर्दा लाग्ने पैसा पनि तिर्न नपरेको अहिलेको अवस्था छ। यो दिवस मनाइरहँदा, यो खुशी साट्न पाउँदा इतिहास हाम्रो त्यस्तो छ,
3: गुज्रेका थियौं भन्ने कुरा पनि सम्झनु पर्छ
2: एकदमै। अब त्यो अवस्थाबाट यो अवस्थामा आएका छौं भन्दा हामी यो अवस्थामा पूरै सेटिस्फेक्सन छौं भन्ने प्रश्नमा फेरि अर्को प्रश्न उब्जिन्छ। तर हामी त्यो स्थितिबाट यो स्थितिमा आएका छौं भने यो स्थितिबाट अर्को स्थितिमा जाने हाम्रो बाटो त क्लियर छ, जानुपर्ने नै छ। त्यो भनेको अन्तर्राष्ट्रिय स्तरको एउटा चाहिँ अहिलेको
3: उन्नत
2: हुनै त छ, तर पनि जुन कम्युनिटी बेसमा रक्तदाताहरूको चेतनाको अभिवृद्धि छ त्यो साँच्चै नै सराहनीय छ। नेपालका भोलेन्टियर डोनरमा चाहिँ हाम्रो सार कन्ट्रीमा चाहिँ दोस्रो स्थानमा चाहिँ छ अहिले
3: नेपाल।
2: मैले सुने अनुसार पहिला श्रीलंका थियो, श्रीलंका धेरै राम्रो चाहिँ भोलेन्टियर डोनरको लागि चाहिँ हामीले त्यो डाटाहरू पढेका थियौं। पछिल्लो के अहिले अपडेट पनि अलिक कम छ भने हामी नेपाल दोस्रोमा थियौं। अहिले मलाई लाग्छ नेपाल फर्स्ट नै भइसकेको छ होला, तर केही चुनौतीहरू हाम्रो ठाउँमा छन्। जस्तै हाम्रो सेन्ट्रलाइज ट्रिटमेन्टको समस्या छ. जति जहाँबाट जो बिरामी भए पनि काठमाडौँ जाने, काठमाडौँमा रगतको अलिकति अभाव छ. जस्तै चितवन पनि के छ भने एउटा मेडिकल हब बनेर गइरहेको छ. त्यहाँ क्यान्सरका बिरामीहरू, क्यान्सरका ठूला अस्पतालहरू देशव्यापी रूपमा, देशका र भारतबाट समेत उपचार गर्न आउने भएको हुनाले ती ठाउँहरूमा रगतको व्यवस्थापन गर्न अलिकति चुनौती छ. तर अरू धेरै सिटीहरूमा जस्तै पोखरा, बुटोल, विराटनगर, वीरगंज यस्ता ठूला सिटीहरूमा त्यहाँको रगत व्यवस्थापनमा त्यति ठूलो समस्या चाहिँ छैन. त्यसमा पनि गण्डकी प्रदेश, पोखरा, यहाँ चाहिँ हामी एउटा उदाहरणीय भन्नाले विथआउट रिप्लेसमेन्ट 100% निशुल्क गण्डकी प्रदेशभरि कुनै पनि अस्पतालमा उपचार गर्ने बिरामीलाई निशुल्क रगतको व्यवस्था गण्डकी प्रदेश सरकारको सहयोगमा रेडक्रसले वितरण गरिरहेको छ. यो चाहिँ एउटा उदाहरणीय नमूना छ.
3: यो गण्डकीको पर्फर्मेन्स चाहिँ धेरै अगाडिदेखि नै राम्रो छ. यसका इकाइसम्म पनि यसको पर्फर्मेन्स राम्रो छ.
2: हजुर, अब यो हाम्रो कास्कीको कुरा गर्ने हो भने हाम्रा रेडक्रसको 48 उपशाखाहरू छ. त्यहाँ 48 उपशाखाहरूलाई चाहिँ हामी परिचालन गर्यौं र हामीलाई यहाँ 600 भन्दा बढी संघ संस्थाहरूले चाहिँ वार्षिक रूपमा रक्तदान कार्यक्रममा सहभागी हुनुहुन्छ. 20,000 युनिट भन्दा बढी रगत हामी कलेक्सन गर्छौ. विभिन्न कम्पोनेन्टहरू बनाएर हामीले वितरण गर्दा 30-35,000 युनिट रगत हामी बिरामीलाई सेवा गरिरहेका छौं. यो सम्पूर्ण सहयोग चाहिँ हामीलाई गण्डकी प्रदेश सरकारले गरेको छ. हुन त अहिले केही गडबडी भएको थियो, आरजु सर म यहाँ चाहिँ शेयर गर्न पनि चाहन्छु. बजेटमा नीति तथा कार्यक्रममा यो बजेट पास भयो, तर बजेट छुट्याउने बेलामा जम्मा 5.5 करोड पैसा चाहिनेमा 1 करोड मात्रै पैसा छुटिएको अवस्थामा हामीले फेरि पहल गर्यौं, मुख्यमन्त्रीजीलाई भेट्यौं, स्वास्थ्य मन्त्रीलाई भेट्यौं, राजनीतिक पहल गर्यौं. त्यसपछि अहिले पुरानै अवस्थामा फेरि पनि बिरामीहरूले रगतको अभावमा पैसा नभएका बिरामीहरू कोही पनि वञ्चित हुन पर्ने अवस्था छैन. गण्डकी प्रदेशभित्रका सञ्चालन भइरहेका अस्पतालहरूमा उपचार गर्ने देशभरिका र बाहिर कुनै पनि मानिसले चाहिँ यहाँ निशुल्क रूपमा रगत प्राप्त गर्छ. यो श्रेय चाहिँ गण्डकी प्रदेश सरकारलाई जान्छ. उहाँहरूको हाम्रो पहलमा, हाम्रा समस्या र चुनौतीहरूका बीचमा हामीले राखेका कुराहरू उहाँहरूले चाहिँ सुनेर जो यो चाहिँ निरन्तरता गर्नुभएको छ, म यहीँबाट पनि गण्डकी प्रदेश सरकारलाई चाहिँ धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमले निरन्तरता पाउनुपर्छ भन्ने जोरदार माग पनि गर्न चाहन्छु.
3: घटाउनु हुँदैन,
2: बढाउनुपर्छ, घटाउनु हुँदैन. रगतमा कोही धनी कोही गरीब भन्ने हुँदैन. कतिखेर कुन हस्पिटलमा कहाँ गइन्छ पनि थाहा हुँदैन. इमर्जेन्सीमा म प्राइभेटमा जान्छु भनेर बिरामी जाँदैन, म सरकारीमा जान्छु भनेर जहाँ गएको हुँदैन. इमर्जेन्सीमा जो जहाँ पनि चाहिँ जान सक्छ त्यसलाई पैसा भएको धनी, पैसा नभएको गरीब भनेर रगतमा विभेद गर्न सकिँदैन. हामी त अझै नेपाल रेडक्रस सोसाइटीका 7 सिद्धान्तमा आधारित रहेर चल्ने संस्था, यसमा विभेदकारी काम चाहिँ रेडक्रसले गर्न सक्दैन. हजुर सर,
3: अब जुन मौलिक अधिकार नै भयो
2: स्वास्थ्य त हाम्रो संविधानमै छ,
3: संविधानमै छ. अब सरकारहरूले चाहिँ यसमा अब घटाउने होइन, सकेसम्म अझ बढाउनु पर्यो. अझ मौलिक हकसँग सम्बन्ध भयो स्वास्थ्य, शिक्षा, अझ के अधिकारीहरू छन् तिनीहरू पनि निशुल्क गर्न भए कस्तो हुन्थ्यो होला होइन?
2: हजुर,
3: यो चाहिँ राज्यले सोच्ने कुरा भयो.
2: हजुर,
3: गण्डकीको यो पर्फर्मेन्सलाई हेर्दाखेरि अब कनेक्सन पोखरासँगको कनेक्सन कस्तो भइरहेछ हाम्रो जिल्लाहरू?
2: ए एकदम,
3: जिल्लाहरूमा पनि नयाँ नयाँ मसिनहरू पनि जडान भइरहेछ.
2: एकदमै, हामी 11 जिल्लामध्ये हामी पछाडि कलेक्सन गर्ने जिल्ला भनेको नवलपुर नयाँ जिल्ला भनेर चिनिन्छ, त्यहाँ राम्रै छ. र अब रह्यो बागलुङ, दमौली, सेङ्जा, पर्वत, म्याग्दी, यी जिल्लाहरूमा पुरानै जिल्ला स्तरका रक्त सञ्चारहरू छन्। बागलुङमा कम्पोनेन्ट सहितको छ तर पनि सफिसियन्ट छैन, त्यहाँका चुनौतीहरू छुट्टै र फरक किसिमका छन्। जस्तै बिरामी हुँदा पनि लामो समय बिरामी भएर पनि बागलुङमै उपचार गर्ने स्थानीयवासीहरूको एकदमै पोखरा आउन चाहने, ठूलो सहर, ठूला हस्पिटल भएको, पहुँच पनि 1.5-2 घण्टामा आउने भएको हुनाले त्यहाँ बिरामीलाई नै अडाउन एकदमै गाह्रो छ. तर पनि आकस्मिक रूपमा जस्तै एक्सिडेन्ट कुराहरू भयो, डेलिभरीका कुरा भयो, सीएसका कुराहरू भयो, यस्तोमा चाहिँ सेवाहरू विस्तार हुँदै सुधार हुँदै गएको छ। यो होइन कि त्यहाँ चाहिँ सुधार गर्नुपर्ने छैन, त्यो होइन, सुधार एकदमै जरुरी छ जिल्लाहरूमा, खास गरी गण्डकी प्रदेशका जिल्ला स्तरीय रक्त सञ्चारहरू, आकस्मिक रक्त सञ्चार जस्तै त्यसरी मनाङ र चाहिँ मुस्ताङमा चाहिँ आकस्मिक रक्तदान युनिट छन्, त्यहाँ नाम मात्रका छन् भने जिल्लाहरू पनि नामभन्दा खासै केही फरक छैनन्, त्यहाँ पनि कमजोरी छ। तर पनि सेवाका हिसाबले कहिले हामी पोखराबाटै सपोर्ट गरेर हुन्छ कि त्यहाँका मिटिङहरू राखेर, रेडक्रस मार्फत मिटिङहरू राखेर, हस्पिटल मेसियुहरूसँग बसेर जुन किसिमको काम हामीले गरिरहेका छौं त्यसले चाहिँ अलिकति सुधारात्मक छ। अलिक गण्डकी प्रदेश सरकारले पनि यो कुरामा अलिक बढी चासो, त्यहाँ अलिक सुधार गर्न खोजेको, लगानी गर्न खोजेको जस्तो देखिन्छ, त्यसले चाहिँ सकारात्मक पनि छ।
3: मनाङ, मुस्ताङ त्यसै गरी केही अब ती जिल्लाहरूमा यो थोरै केही अवेरनेसको त्यो जरुरी छ।
2: अब मुस्ताङमा पनि कार्यक्रम आयोजना गर्दा 115 युनिट रगत कलेक्सन गरेर हेलिकप्टरबाट हामीले पोखरा ल्याएको, अब म प्रत्यक्ष त्यो कार्यक्रममा सहभागी भएको मानिस पनि यही छु। अहिलेसम्म हामीले क्याम्पै गरेर गर्न नसकेको भनेको 11 जिल्लामा मनाङमा चाहिँ अहिलेसम्म रक्तदान कार्यक्रम भएको छैन। हामी गर्न कोसिस गरेका छौँ, पपुलेसन निकै कम, त्यहाँ रक्तदान गर्ने पनि त्यहाँ आर्मीहरू होइन, त्यहाँ उहाँहरूलाई गरेर गर्नुपर्ने रहेछ। त्यहाँ हामी मनाङमा अहिले पनि हामीलाई इन्ट्रेस्ट छ, हामी कसरी हुन्छ त्यहाँ जोडिँदैछौँ र त्यहाँ पनि गर्नु पाए भन्ने छ। हामी आकस्मिक रूपमा दुईटा ब्लड ब्याङ्कहरू गण्डकी प्रदेशमा छन्, त्यो एउटा चाहिँ मुस्ताङ जिल्लामा, एउटा मनाङ जिल्लामा। उहाँहरूले त्यहाँ डोनरहरूको लिस्टहरू राख्नुहुन्छ, जसलाई समस्या पर्छ अनि उहाँहरूलाई बोलाएर रगत जाँचेर टेस्ट गरेर अनि ट्रान्सफ्युजन गर्छौं। अरू चाहिँ हाम्रो अहिले चाहिँ पोखरामा चाहिँ हामी मुख्य सिर्जना चोकमा छौं, हामीले वार्षिक 20,000 भन्दा बढी रगत कलेक्सन गर्ने र त्यसको चाहिँ कम्पोनेन्टहरू बनाउने अनि वितरण चाहिँ हामी चाहिँ पुरानो रक्त सञ्चार रामघाट जो हाम्रो गण्डकी हस्पिटलको चाहिँ अहिले पनि मान्छे जनमानसले सबैले चिनेको रक्त सञ्चार भन्ने बित्तिकै सबैको चाहिँ सम्झना आउने घर
3: हस्पिटलको दक्षिण गेटमा
2: छ, त्यो पनि मापदण्डमा परेको छ। हामीलाई त्यहाँ स्थानीय वासीहरूले यो बाटोमा पर्यो भत्काइदिनुहोस् भन्नुभएको छ। हुन त भूकम्पले पनि क्षतिग्रस्त छ, पुरानो पनि छ, जीर्ण पनि छ, हामी त्यसलाई अभियानमा पनि छौं। अब केही समय पछाडि रेडक्रस बोर्डले एउटा सोच बनाएको छ, त्यो पक्कै पनि त्यो अब इम्प्लिमेन्टेसन गरेर त्यहाँ पनि एउटा युनिट राम्रो हुन्छ होला। एउटा रामघाट युनिटबाट हामीले रगत वितरण गरेका छौं, एउटा गण्डकी मेडिकल कलेजबाट वितरण गरेका छौं, एउटा मणिपाल टिचिङ हस्पिटलबाट वितरण गरेका छौं। यी सबै ठाउँबाट हामीले कलेक्सन गरेर, हामीले टेस्टिङ गरेर, हामीले बनाए कम्पोनेन्ट बनाएर सम्पूर्ण कुरा भइसकेपछि हामी वितरण शाखाहरूमा रगत पठाएर बिरामीहरूलाई सहज तरिकाले चाहिँ उपलब्ध गराएको अवस्था छ अहिले।
3: अन्य अस्पतालहरूमा त्यो युनिट खडा गर्न पनि सकिन्छ होला होइन?
2: एकदम सकिन्छ। अहिले पछिल्लो अहिले मैले भने 48 सालमा गिरिजाप्रसाद कोइरालाले नेपाल रेडक्रस सोसाइटीलाई चाहिँ जिम्मा दिएको कुरा स्मरण गराइरहँदा पछिल्ला समयहरूमा कानूनमा हेरफेर, जिम्मेवारीमा पनि चेन्ज फेन्ज भएका छन्। प्राइभेट रक्त सञ्चार खोल्न पाउने पनि हाम्रो कानूनी प्रावधान छ, त्यही अन्तर्गत अहिले चाहिँ लायन्सले पनि काठमाडौँमा अहिले टिचिङ हस्पिटलमा चाहिँ ठूलो रक्त सञ्चार स्थापना गरेको छ, उहाँले पनि सेवाहरू दिइरहनु भएको छ। त्यस्तै प्राइभेट ग्रिन सिटी भन्ने, हिमालयन भन्ने काठमाडौँमा कता छ, तर यसले चाहिँ यसका राम्रा नराम्रा पक्षहरू आफ्नै ठाउँमा छन्, त्यो फरक ढंगले चाहिँ व्याख्या गरौँ। तर पनि रगत कलेक्सन गर्नु, क्वालिटीयुक्त रगत चाहिँ बिरामीलाई दिनु आफैमा राम्रो कुरा हो। जसले जाँड गरे पनि त्यो इथिक्स अनुसार, एउटा मापदण्ड अनुसार गर्नु पर्यो, त्यसले चाहिँ बिरामीलाई, बिरामीको हितमा हुनु पर्यो।
3: आकाङ्क्षाको कहिलेकाहीँ मात्रै ठाउँ ठाउँमा समस्या आयो भन्न सुनिन्छ, तर पहिलाको जस्तो पछिल्लो यो समयमा एकदमै अभावै भयो भन्ने खालको त्यो त छैन नि।
2: अभाव
3: आकाङ्क्षाको कहिलेकाहीँ चाहिँ आउँछ,
2: कुनै घटनाले प्रभावित पार्दा अथवा केही कुराहरू भयो भने नियमित प्रोग्रामहरू, संघ संस्थाहरूका वार्षिक क्यालेण्डरहरू तलमाथि हुँदा कहिलेकाहीँ रगतको अभाव हुन्छ। त्यस्तो बेलामा हाम्रो अनुभव के रह्यो भने जस्तै कार्यतालिका अनुसारका संघ संस्थाहरूले रक्तदान गर्न सक्नु भएन भने पनि अब हाम्रो क्यालेण्डर पहिले थाहा हुन्छ हाम्रो यो मितिदेखि यो मितिसम्म रक्तदान छैन भनेपछि हामी चुप लाएर बस्नुपर्ने हुँदैन हामीले तपाईँहरूलाई गुहार्छौं अरू मिडियाका साथीहरूलाई गुहार्छौं र एउटा सनसनीपूर्ण समाचारहरू रगतको अभाव भन्ने बित्तिकै हामी आफै रेडक्रसको टिम गाड़ी लिएर मन्द्रपुलमा आएर रगतको अभाव भनेपछि त्यहाँबाट 100-150 रगत लिएर जानलाई केही पनि समस्या छैन टाइम दिनु पर्यो यो मिडियाको सहयोग अहिले बजारमा किन रगत अभाव भएको हो के कारणले चाहिँ रगत अभाव भएको हो यहाँ भूकम्प गएको हो अथवा चाडपर्वका कारण हो अथवा लामो समयसम्म केही त्यस्ता घटनाहरू भए ती कारणबाट उब्जेको परिस्थितिका कारण अहिले रगतको अभाव छ भन्ने किसिमको कुरा हामीले सूचना गरिसकेपछि हामी सड़कमा निस्कँदाखेरि सजिलै 100-150 युनिट रगत हामीले कलेक्सन गर्न सकेको अनुभव छ त्यसले गर्दा हामीलाई आत्मविश्वास बढ़ी छ कि त्यही भएर हामी भनेका छौं गण्डकी प्रदेशभरि कुनै पनि मानिसलाई एक प्रकार रगतको अभावमा ज्यान जान पर्दैन र अहिलेसम्म नपाएको अवस्था पनि छैन चाहे नेगेटिभ ब्लड ग्रुप होस् चाहे पोजिटिभ ब्लड ग्रुप होस् हामीले कुनै पनि बिरामीलाई उहाँहरूले अब कसैले धेरै फोनमा कुराकानी गर्ने गर्नुहुन्छ हामी फोनमा कुरा नगर्नुहोस् तपाईँको कागज लिएर पहिला रक्त सञ्चारमा जानुहोस् डाक्टरले प्रिस्क्राइब गरेको कागज लिएर त्यो चाहिँ ब्लड ब्याङ्कमा जानुहोस् ब्लड ब्याङ्कमा गएपछि त्यहाँ केही न केही कुरा पाउनुहुन्छ रगत छ तुरुन्तै पाउनुहुन्छ रगत छैन भने तपाईँलाई काउन्सिलिङ हुन्छ रगत छैन हामी खोज्छौँ तपाईँ खोज्नुहोस् र यसरी यो टाइम लाग्छ यति समयभित्र तपाईँले रगत पाउनुहुन्छ भनेपछि आरएच नेगेटिभ खास गरी आरएच नेगेटिभ रगतलाई चाहिँ बढी समस्या हुने भएको हुनाले कहिलेकाहीँ फ्रेस ब्लडलाई समस्या हुने भएको हुनाले त्यस्तो बेलामा फेरि हाम्रो ब्याकअपमा पनि हामीलाई सहयोग गर्ने संस्थाहरू हुन्छ जस्तै शान्तिदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिट भन्ने छ वर्षौंदेखि उसले चाहिँ हामीसित हातेमालो गरेर काम गरिरहनु भएको छ हरिश्चन्द्र शर्मा सर हुनुहुन्छ उहाँ चाहिँ हामीले रक्त सञ्चारमा आइसकेपछि रगत नभएको अवस्था हुन सक्छ भने ब्याकअपमा 500 बढी रक्तदाताहरू उहाँसँग लिस्टेड हुनुहुन्छ
3: युवाको टोली पनि छ
2: युवाको टोली छ त्यस्तै गरी स्वयंसेवी रक्तदाता समाज कास्की छ त्यहाँ दिपु अधिकारी अध्यक्ष हुनुहुन्छ हस्पिटल नजिकै उहाँको फार्मेसी छ नजिकबाट उहाँले प्रत्यक्ष बिरामीलाई चाहिँ सहयोग गरिरहनु भएको छ त्यस्तै अहिले वार्षिक रूपमा चाहिँ विकली हप्ता शनिबार प्रत्येक शनिबार चाहिँ लायन्स क्लब अफ मर्दी हिमाल भन्ने लायन्स क्लबले शनिबार एकजना किन नहोस् तर प्रत्येक शनिबार सिर्जना चोकमै गएर रक्तदान गरेर एउटा अभियान चाहिँ नयाँ सुरु गर्नु भएको छ त्यसले पनि हाम्रो रगत अभावलाई चाहिँ गराएको छ भने यी 600 त हाम्रो मेरुदण्डको रूपमा ब्याकअपमा चाहिँ 600 बढी संस्थाहरू त छँदैछ यसले गर्दाखेरि हामीले अहिले नयाँ कुराहरू पनि गरेका छौँ आरजु सरहरू मान्छे हामीले चाहिँ विभिन्न मानिसहरूलाई उत्साहित प्रोत्साहित गर्ने हिसाबले आफ्ना खुसियालीहरूमा जन्मदिन हुनसक्छ जन्मदिनमा रक्तदान गरौं रगतको अभावलाई अन्त्य गरौं यो यहाँको मात्र होइन आरजु सर यो नारा विश्वमा काम लाग्ने नारा छ मानिस जन्मिने मृत्यु हुने त नियमित प्रक्रिया हो नि प्रत्येक मान्छे जन्मिन्छ आज जन्मिने मान्छे कति होला आज जन्मिएका मान्छेहरू सबैले रगत दिउँ त आज रगत हामीलाई चाहिने भन्दा बढी हुन्छ जन्मदिनमा रक्तदान गरौं रगतको अभावलाई अन्त्य गरौं भन्ने नारालाई अख्तियार गरेर हामीले यो नारा जब इम्प्लिमेन्टेसन गर्यौं त्यस अन्तर्गत वार्षिक रूपमा रक्तदान गर्ने संस्था व्यक्तिहरू धेरै भए मलाई सम्झना छ आरू सरले पनि यो नारालाई आत्मसात गरेर हाम्रो त्यो सिर्जना चोकको रक्त सञ्चारमा गएर रक्तदान गरेको मलाई सम्झना छ त्यस्तै कयौं पत्रकार साथीहरू म आफै मेरो छोराको साथी लगायत हामीले थुप्रै यो अभियानमा चाहिँ हामी जोडिएर अहिले हाम्रो जन्मदिनमा रक्तदान गर्ने परिपाटी चाहिँ बढेको छ लक्ष्य हाम्रो दिनको 35 युनिट रगत चाहिँ सिर्जना चोकबाटै रक्त सञ्चारबाटै कलेक्सन गर्ने हो तर त्यहाँ नपुग्न नसके पनि हाम्रो बाटो चाहिँ क्लियर छ र सुरुवात राम्रो छ
3: भनेपछि अब शैक्षिक रक्तदानको यो अभियानलाई अझै बढाउनु पर्यो
2: एकदमै यसलाई एकदमै बढाउनु पर्छ यो त दिनानुदिन बढ्दो छ रगत मैले जाहिर खान म 52 बाट जाहिर खाएको मानिस हुँ त्यतिखेर आउँदाखेरि जम्मा 2200-2500 युनिट रगत भए वर्षभरिमा पुग्थ्यो 65 सालतिर आउँदासम्म 6,650 भइपुग्थ्यो भने अहिले चाहिँ 30-31 हजार 32-35 हजार चाहिँ रगत चाहिने अवस्था छ भनेको इन्स्टिच्युटहरू पनि ठुल्ठुलो भयो यहाँ अब मणिपाल भयो टिचिङ हस्पिटल चाहिँ गण्डकी मेडिकल कलेज भयो स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू भयो प्राइभेट हस्पिटलहरूको सेवा सुविधाहरू यहाँ बढेको हुनाले अहिले रगतको माग पनि बढेको छ अब रगतको सित माग सँगसँगै अब क्वालिटीका कुराहरू कम्पोनेन्टका कुराहरू छ हामीले अहिले प्लेटलेट कन्सन्ट्रेट उपलब्ध गराइरहेका छौँ क्रायो प्रिसिपिटेट हामीले उपलब्ध गराइरहेका छौँ एफएफपी गरेका छौँ पीआरपी गरेका छौँ पीआरबीसी गरेका छौँ फ्रेस होल ब्लडदेखि लिएर होल ब्लड यी सबै कम्पोनेन्टहरूको सुविधा चाहिँ हामीले दिन सकेका छौँ यो बीचमा भने कतिपय कम्पोनेन्टहरू समान रूपले जाँदैनन् त्यसले गर्दा ती कम्पोनेन्टहरूलाई पनि हामीले स्टोरेज गरेर त्यसलाई चाहिँ इन्जेक्सनहरू बनाएर रगत र रगतजन्य समस्या भएका बिरामीहरूलाई चाहिँ इन्जेक्सनको रूपमा दिन पायो भने हुन्थ्यो भनेर त्यसमा पनि हामी पहलकदमी गरेका छौँ तर त्यो टाइम लाग्ला ठूलो खर्चको कुरा छ त्यो त राज्यको सहयोग चाहियो अब त्यो हेमोफिलियाका बिरामीहरूलाई हामीले विदेशबाट ल्याएर फ्याक्टरहरू चलाउने गरेका छौँ त्यो पनि एक्सपायरी भएको नियरली एक्सपायरी भएको तर उहाँहरूलाई काम गरिरहेको छ अब यो रगतबाट बन्ने औषधिहरू कतिपय प्रोटिनका कुराहरू छ ग्लोबिनका कुराहरू छ त्यो सबै रगतबाट ती प्लाज्माहरूबाट होइन बन्छ यी कुराहरू गर्न राज्य चाहिँ अलिकति रिसर्च बेसमा पनि काम गर्नुपर्ने देखिन्छ रेडक्रससित सँगै मिलेर राज्यका आँखा भने अलिकति नजिक रेडक्रससित नेगेटिभ होइन कि पोजिटिभ तरिकाले कहाँनिर के गर्न सकिन्छ अब कम्युनिटी बेसका कुराहरूमा रेडक्रस जति ग्रास रुटसम्म जान सकेको छ त्यसलाई कसरी सही सदुपयोग गर्ने राज्य यो विकासका लागि
3: यो सँगै शिक्षा पनि जोडिएको छ स्वास्थ्य
2: पनि जोडिएको छ चेतनाका कुराहरू लिएर जाँदा कति सजिलो हुन्छ यी कुराहरूसँग विकास चाहिँ आवश्यक छ अझै धेरै विकास हुन जरूरी छ
3: रगतको संकलन यसको परीक्षण भण्डारण र वितरण प्रक्रियामा अत्याधुनिक प्रविधि अहिले त आइसकेका छैन
2: अहिले हामी गण्डकी प्रदेशमा किलिया मार्फतबाट हामीले सेरोलोजी जाँचहरू जस्तै एचआईभी एचबीएसएजी एससीबी पीडीआरएल हामी जाँच्छौँ यसरी जाँचिएको रगतबाट कसैलाई रक्तदाताहरू कसैलाई केही समस्या आयो भने हामी उहाँहरूलाई बोलाएर काउन्सिलिङ गर्छौँ र उहाँलाई उपचारसम्म हामीले जहाँ गर्ने ठाउँहरूमा पठाएर उहाँहरूको र उहाँहरूको परिवारको समेत बेलैमा चाहिँ रोगबाट बच्न सक्ने चाहिँ राम्रो वातावरण हुन्छ भनेपछि यो क्वालिटीयुक्त विन्डो पिरियडलाई घटाएको छ यो हाम्रो यो क्लिया प्रविधिबाट जाँच गरिसकेपछि हाई रिस्क हुन्छ नि त हाई रिस्क मान्छेहरूको आनी बानीको सबैको थाहा हुँदैन त्यो जाँच रगत जाँचेरै हुने हो आज मलाई एचआईभी भाइरस चाहिँ मेरो शरीरभित्र प्रवेश गरेको छ भने मैले भोलि रगत दिएँ भने त त्यो देखिँदैन हिजो हामीले दुई हप्ता भन्थ्यौँ के अरे दुई महिना आठ हप्ता भन्थ्यौँ भने अहिले हामी दुई हप्तामा यो प्रविधिले दुई हप्तामा डिटेक्ट गरिदिन्छ भन्दा रिस्क त डेढ महिना त डिटेक्ट गर्यो नि त यस्तै त्यसले गर्न नसक्ने किटहरूले स्पोट टेस्टहरूले गर्न नसक्ने क्यापेसिटी चाहिँ यो चाहिँ क्लियाले धेरै गर्ने भएको हुनाले फल्स पोजिटिभहरू आउने एकदमै चान्स अथवा मिस ट्रान्सफ्युजन हुने चान्स चाहिँ एकदमै कम छ
3: यो रक्तदान गर्ने व्यक्ति वा संघ संस्थालाई पनि प्रोत्साहन गर्दै आइरहेको छ अब यो भोलिको 61 औं यो दिवस मनाइरहँदाखेरि त्यहाँ पनि एक खालको जमघटो हुन्छ होइन
2: हजुर भोलि मैले अघि सुरुमा पनि भने हामी भोलि सिर्जना चोकमा चाहिँ त्यही 150 जति मानिसहरूको बीचमा एउटा चाहिँ भव्य बनाउन भव्य कार्यक्रमको आयोजना गरेका छौँ यो वार्षिक रूपमा गर्ने गरिन्छ र
3: ब्लड डोनेसन सहितै हो कि
2: ब्लड डोनेसन त्यहाँ आइपुग्नुभयो केही अग्रणीय रक्तदाताहरू यो अवसर पारेर हामी दिन्छौँ यसलाई चेतना फैलाउँछौँ भन्ने आइहुनुभयो भने त्यो जतिखेर आउँदा पनि हुने सेटअप भएको हुनाले हामीले त्यसलाई खुल्ला गरेका छौँ तर कार्यक्रमै भनेर त्यो ब्यानरमा उल्लेख कार्यक्रम चाहिँ हाम्रो छैन हामीले त्रिदिवसीय चाहिँ मनाउने क्रममा यही आज रेडियो संवाद पत्र पत्रिकामा उ गर्ने टेलिभिजन उ गर्ने एउटा यो कार्यक्रम छ एउटा डोनर मोटिभेसन र ब्लड ग्रुपिङ छहरू यो अवसर पारेर हामी दिन्छौँ, यसलाई चेतना फैलाउँछौँ भन्ने आउनुभयो भने त्यो जतिखेर आउँदा पनि उनी सेटअप भएको हुनाले हामीले त्यसलाई खुल्ला गरेका छौँ। तर कार्यक्रममै भनेर त्यो ब्यानरमा उल्लेख कार्यक्रम छ,

0: भोलि नै हुन्छ, त्यसको प्रमुख अतिथि चाहिँ स्वास्थ्य मन्त्रीजी हुनुहुन्छ। त्यसमा हामीले त्यसको छनौट र सेलेक्सन के गर्यौं भने, अब धेरै यति संख्या भन्दा पनि कुरो नमिल्दो रहेछ, किनभने त्यही संस्था परिरहने रहेछ, उहाँहरूसँग गरेर हामीलाई धेरै पटक दिनु पर्दैन, नयाँ नयाँलाई दिनुहोस् भन्ने किसिम भएको भएपछि, जस्तै अन्नपूर्ण एफएम पनि धेरै वर्ष यो सम्मानित भएको संस्था हो, यसले रक्तदान उत्प्रेरणामा यसले खेलेको भूमिका, अहिले पनि मैले फिल्डमा जाँदा रक्तदान कहिलेबाट सुरु गर्नुभयो भन्दाखेरि मैले अन्नपूर्णको वार्षिक दिनमा दिएको शुरूआत गरेका भन्ने ती मानिसहरूले अहिले
1: कुनै बेला थियो पालिको चोकसम्म पनि लाइन
0: हुन्छ, चुनाव हो कि चुनावको भन्दा ठूलो चाहिँ रक्तदान गर्ने भिड हामीलाई थाहा छ, अर्जुन सर हामी यही छौँ, हामी सँगै काम गऱ्यौँ। यो यस्तो अवस्था यहाँ यसले गरेको भूमिका चाहिँ साँच्चै नै सराहनीय छ, यो मानिसहरूले अहिले पनि अहिले 50 औं पटक दिने मान्छेले पनि सुरुवात चाहिँ अन्नपूर्ण एफएमको कार्यक्रममा चाहिँ मैले गरेको भन्ने साथीहरू भेटिन्छन् फिल्डमा, त्यसले गौरव लाग्छ र यो मिडियाको कति भूमिका हुन्छ र यो जनचेतना फैलाउने उत्प्रेरणा गर्ने कुराहरूमा चाहिँ यो मिडियाको यो रेडियोको साह्रै ठूलो चाहिँ भूमिका हुने भएको हुनाले हाम्रो यो चाहिँ समन्वयकारी भूमिका रेडक्रस र अन्नपूर्ण र अरू चाहिँ सामाजिक संघ संस्था र अरू मिडियाका साथीहरूको जुन रेडक्रसको यो काम गर्ने तरिका छ यसले पनि हामीलाई चाहिँ रगत अभाव हुनबाट वञ्चित गरेको चाहिँ
1: स्वास्थ्य मात्रै होइन समाजलाई एकाकार बनाउन सामाजिकीकरणमा पनि भूमिका
0: खेलेको छ। यस यी कुरा प्रत्यक्ष देखिएको म भिडेको मैले भोगेको कुराहरू चाहिँ यहाँ मैले राखेँ। अरू
1: हस् सर, हाम्रो समाप्ति पनि सकिएको छ, भोलिको कार्यक्रम भव्य हुनेछ, यो दिवस मनाइरहँदाखेरि दिवसकै सन्दर्भ पारेर यो त्रिदिवसीय कार्यक्रम रेडक्रस सोसाइटीले गरिरहेको छ। आज यो संचार संस्थामा संवादको कार्यक्रममा जोडिदिनु भयो, यहाँ आइदिनु भयो, आफ्ना कुराहरू बताइदिनु भयो, फेरि आजका अन्य कार्यक्रममा पनि जोडिनु हुनेछ तपाईँ, धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद छ आर्जु सर, फेरि पनि आज सम्पूर्ण रक्तदान गर्ने रक्तदाताहरू, रक्तदान कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाहरू, भोलिन्टियरहरू, समग्र सम्पूर्ण देशी विदेशी सम्पूर्ण साथीहरूलाई यो दिवसको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: 61 औं रक्त संचार स्थापना दिवस मनाइरहँदाखेरि आज मैले प्रादेशिक रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन गिवालीज्यूलाई निम्त्याए। भोलि विशेष कार्यक्रम हुँदैछ रेडक्रस सोसाइटी सृजना चोकमा, त्यो कार्यक्रममा पनि केही सुन्ने केही बुझ्ने, कसैको जन्मदिन भोलि नै परेको छ आउनुहोस्, हाम्रो एउटा सेटअप भएको रूममा शैक्षिक रक्तदान पनि गर्दै त्यहाँ आफ्ना कुरा र अरूका कुरा पनि सुन्ने सुनाउने त्यो जमर्कोमा पनि जुट्नुहोस् भन्दै अर्पणलाई पनि धेरै धेरै धन्यवाद, तपाईँका बाँकी पल सुखद रहन, म आर्जु पनि छुट्टिन्छु, नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर

0: Disciplinary Studies, a College of Management and IT. Street number 8, Kanya Marga, Nadipur, Pokhara.
1: Phone number 0614510000.
0: 0614510002. Mobile number 9856084666.
1: The Girls College for Empowering the Future.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ. समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा. फोन 0615917828. मोबाइल 9850607729.
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक क्राउड रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 9856081331, 9764115. मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा.
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ. युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्. आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ. कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ. थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा. फोन 0615881599.
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 263 र 553 834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371638844 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट। बैचलर प्रोग्राम, 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन, BBA, 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी, BCSIT, 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस, BBA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टेल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: एडमिशन ओपन इन इन्जिनियरिंग एन्ड आर्किटेक्चर, Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপলাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06612 र 98-22-79-993।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-65-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर वर्षमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
8: 93.4
9: गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जीव मल्ल र प्रविधि समीक्षणमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ होइन। हिजोबाट पानी परेको परै परेको परै परेको परै छ नि त, अहिले चाहिँ रोकेको छ, अहिले घाम लागेको छ। एनिवे सुरक्षित यात्राका लागि आग्रह गर्न चाहन्छौ। सुरक्षित यहाँहरूको चाहिँ एउटा चाहिँ बसोबासका लागि पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ, शुभेच्छा व्यक्त गर्न चाहन्छौँ। र अब कतिपय अवस्थामा हामीले सोच्दै नसोचेका घटनाहरू हुन सक्ला, सोच्दै नसोचेका खोलाहरू चाहिँ उर्लेर आउन सक्ला यति बेला होइन, जमिनहरूमा चाहिँ होइन ल्यान्डस्लाइडका कुराहरू चाहिँ आउला होइन। यतिखेर यहाँहरूले आफ्नो सुरक्षा आफै गर्नुपर्ने समय आएको छ।
1: तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरा सँगै अहिले हामी तपाईँसँग 10 बजेसम्म रहन्छौ र विभिन्न चर्चा प्रसंग सँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं गुड मर्निङ पोखरामा। र आज पनि हामी तपाईँको लागि तपाईँको साथ तपाईँको यो संसाथको लागि चाहिँ हामी उपस्थित भइसकेका छौं। आजको यो विशेष गरेर सोमबारको दिन होइन, सोमबार विशेष गरेर साउनको सोमबार भनेपछि अलिकति स्पेसल नै हुन्छ।
0: तिम्रो टिकाले जनाइसकेछ कतिको स्पेसल छ भनेर होइन, ठ्याक्कै कस्तो देखाएको छ भने यो त तिम्रो लवाई होइन, कुर्ता पाइजामा त्यसपछि टिका अनि कपालको हेयर स्टाइल अलिकति टुप्पी भएको है। अब तिमी चाहिँ पढ्ने
1: एउटा
0: त्यो पुजारीको गेटअपमा क्या ठ्याक्कै यसो देखिरहेको छ तिमीलाई।
1: पुजारी त होइन तर चाहिँ एउटा किसिमको मनको आनन्दको लागि चाहिँ बिहान मन्दिर गएर होइन दर्शन गर्दाखेरि चाहिँ पूजा आजा गर्दाखेरि आनन्दै मिल्छ, आत्मसन्तुष्ट हुन्छ।
0: त्यो त हो, त्यो आत्मसन्तुष्ट भन्दा ठुलो अरू केही छ जीवनमा? आत्मसन्तुष्ट भन्दा अर्को ठुलो केही छैन कि? सबभन्दा जे पनि गरिन्छ नि त्यो आफ्नो आत्मसन्तुष्टको लागि गर।
1: जो मान्छे हुन्छ नि आत्मसन्तुष्टि हुन्छ नि ग्रहण गर्छ वा भनौँ आत्मसन्तुष्ट, त्यो मान्छे चाहिँ संसारको सबभन्दा सुखी मान्छे हो भन्ने लाग्छ।
0: एकदम होइन, त्यो सही कुरा हो किनभने काम गरिसकेपछि या चाहिँ होइन हामीले कुनै कुराहरू चाहिँ भनिसकेपछि त्यो कुराले त्यो कामले चाहिँ हामीलाई सन्तुष्ट दिएको छैन, हामीलाई पेट पोल्छ मन पोल्छ भने त्यो चाहिँ फरक हो कि। तर जुन खालको कामहरू गरेर जुन खालको कुराहरू गरेर जुन खालको अभिव्यक्तिहरू दिएर हामीलाई सन्तुष्ट मिल्छ जुन भन्ने चाहिँ

0: त्यो आत्मसन्तुष्ट मिल्छ भने त्यो यस्तो एउटा चाहिँ जीवनमा के भन्छ अब त्यो कमाई भनौँ कि होइन एउटा चाहिँ महत्वपूर्ण कुरा भनौँ कि त्योभन्दा चाहिँ अरू कुरा चाहिँ केही जस्तो लाग्दैन. यसकारण पनि आत्मसन्तुष्ट राख्नु चाहिँ धेरै आवश्यक छ. काठमाडौँ जाने तिमी प्लानमा थियो होइन?
1: काठमाडौँ जाने अब अलिकति जाम कम हुने भयो कि जस्तो लागेको छ होइन. काठमाडौँको त्यो उकालोमा चाहिँ खास के भन्छ त्यो उकालोको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन. थानकोट उकालो भन्छ, नागढुङ्गाको
0: उकालो,
1: त्यहाँको चाहिँ अब सुरुङ मार्ग चाहिँ सुचारू हुने भएछ वा भनौँ न त्यसको चाहिँ आज उद्घाटन रहेछ होइन. यो चाहिँ आज औपचारिक रूपमा उद्घाटन हुँदैछ. यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा चाहिँ लिइएको छ. यो चाहिँ खासमा अब जापान अन्तर्राष्ट्रिय सहयोग नियोगी जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग जापानी राजदूत मायादा लगायतको वरिष्ठ अधिकारीको उपस्थितिमा आज चाहिँ उद्घाटन गर्न लागेको रहेछ. उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ. पूर्वाधार विकास मन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान 10:25 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेछ. अब सबै सवारी साधनको लागि कहिले खुल्छ भन्ने पनि हुन सक्छ. अब यो आजबाट उद्घाटन भए पनि आज केही समय सबै सवारी साधनको लागि खुल्ला नहुने होइन, अत्यावश्यक सवारी साधनको लागि मात्रै खुल्ला हुने भनेर चाहिँ जनाइएको छ. अब परीक्षण अवधि वर्ष सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन. यसमा चाहिँ अब पछि चाहिँ सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 र बाहिरिँदा 60 शुल्क तिर्नुपर्नेछ. मिनिबस ट्रक र टिपरले चाहिँ काठमाडौँतर्फ आउँदा 115 बाहिरिँदा 80 बराबरको शुल्क बुझाउनुपर्नेछ. यस्तै बस ट्रक काठमाडौँ आउँदा रोज 260 बाहिरिँदा 200 बराबरको शुल्क तिर्नुपर्नेछ. पैदल यात्री 2 पाङ्ग्रे 3 पाङ्ग्रे सवारी साधन सुरुङमा प्रवेश पाउने छैनन्. डिजल पेट्रोल ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि निषेध गरिएको छ. यो चाहिँ अब सुरुङ मार्गको चाहिँ विशेषता भयो.
0: मैले यो अब जस्तै बाटो त प्रयोग गरेको बाटो त हामीले कर तिरिराखेका छौँ नि त
1: होइन, तिर्नुपर्छ सड़कको कर पनि तिरिरहन्छ.
0: किन तिर्नुपर्छ सुरुङ मार्गको यो पैसा किन लागू गरेको छ?
1: यो चाहिँ खासमा अब सुरुङ मार्ग मर्मत सम्भार यावत विषयका होला नि त्यो विषयमा.
0: त्यसो भए त माथिबाटै जान सजिलो रहेछ होइन, जान आउन चाहिँ एक्स्ट्रा 400-500 रुपियाँ तिर्नुपर्ने रहेछ.
1: होइन, माथिबाट चाहिँ आधा गाडी अनि तलबाट आधा गाडी जानुभएपछि माथिबाटै सजिलो हुनु. अब जाम त कम हुन्छ माथिबाट, जाम त कम भइहाल्छ होइन. ओके, यो नागडुङ्गा सुरुङ मार्गको सम्बन्धमा हामीले चर्चा गर्यौं होइन.
0: यो सँगसँगै अब अहिले चाहिँ कस्तो छ भने यो भनौँ न पानी नपरेको कारणले पानी परेको छैन भने हाम्रोतिर चाहिँ पानी परिराखेको छ होइन, अब कतै कतै पानी परेको छैन कि. अब यो लगातार मनसुनी वर्षापछि नेपालमा बल्ल चाहिँ धान रोपाईको चाहिँ यो बढ़िराखेको छ होइन. अब यो नेपालको हाम्रो देशको मनसुनी शुरूआती चरण सुस्त हुँदा चाहिँ रोपाई गत वर्षको तुलनामा निकै कम भएको थियो. अब मनसुन ढिलो भयो, ढिलो सक्रिय अनि असारको मध्यमपछि चाहिँ होइन मनसुनी प्रणाली देशभरको सक्रिय भइरहँदाखेरि अब यो धान रोपाईको गति बढेको छ. हामी कस्तो लगातार पानी परेको होला छ्या भनेर चाहिँ भनिरहँदाखेरि होइन, यता चाहिँ फेरि धान रोपाईको गति चाहिँ बढ़िरहँदाखेरि एकदम किसान मात्र होइन कि हामी पनि हर्षित छौँ होइन. अब कृषि प्रधान देश भनेर चाहिँ चिनिराखेको चिनाइराखेको होइन, र यो धान रोपाई नहुँदाखेरि चाहिँ एउटा चाहिँ जुन खालको हुनुपर्ने थियो त्यो नहुँदा अलिकति किसानहरू चाहिँ मर्म होइन, एउटा चाहिँ आफ्नो धर्म निभाउन नपाउँदाखेरि चाहिँ मर्ममा थिए. अहिले चाहिँ यो सक्रिय देखिराखेको छ. एनिवे, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा.
1: हामी तपाईँको लागि अबको क्रममा अर्को एउटा गीत प्रस्तुत गर्दैछौ.

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइवेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
4: ओके, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा यतिखेर तपाईँ सँगसँगै हामी पनि छौं। यो अहिलेको समय हामीले हरेकचोटि भनिराखेका छौं होइन, यहाँले यात्रा गर्दा तपाईँले यात्रा गर्ने ठाउँ कस्तो छ त्यो कुरा चाहिँ बुझ्न आवश्यक छ। हामीले अस्ति हिजो भर्खर एउटा सामाजिक सञ्जालमा हेऱ्यौँ होइन, त्रिशुलीमा एउटा चाहिँ इभी गाडी खसेको होइन। अब यो कसरी आफूले चाहिँ ड्राइभ गर्ने भन्ने कुराहरू पनि
5: सुरक्षित यात्रा।
4: अब हेर्दाखेरि त्यो भिडियो हेर्दा त्यो गाडी स्पिड पनि छैन होइन, तर त्यो गाडी चाहिँ कसरी, अब त्यहाँ त्यो बाटोकै कारणले गर्दा त्यस्तो लाग्छ, त्यो खाल्टो नदेखेको त्यस्तो नै लाग्छ होइन। त्यस कारण चाहिँ अब सुरक्षित यात्रा गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ।
5: अहिले चाहिँ अब खास गरी देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यति बेला देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदलिरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशको हिमाली र पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ। आज देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ र यो मनसुनको समय भएको हुनाले अब पानी पर्ने सम्भावना त रहन्छ नै। अब केही समय चाहिँ अलिकति सुक्खा पनि रहन्छ कि भन्ने खालको, अलिकति पानी नपर्दाखेरिको अवस्था चाहिँ के भन्दाखेरि खपी नसक्नु गर्मी पनि हुन्छ होइन। अब यो बेलामा चाहिँ पानी पर्ने सिजनमा पानी होइन विभिन्न ठाउँमा पानी जमेर बस्ने हुन सक्छ, पानी जमेका ठाउँहरूमा चाहिँ लामखुट्टेको वासस्थान हुन सक्छ, डेंगु फैलने यावत विषयहरू, खानेकुराका विषयहरूमा पनि ध्यान दिनु पर्यो होइन। अब
4: खानेकुराको भन्ने बित्तिकै मलाई एउटा कुरा चाहिँ याद आयो, अब साउन महिना होइन, यो श्रावणलाई जोडेर चाहिँ भन्छु म, श्रावण भन्ने बित्तिकै हामी एउटा चाहिँ स्वच्छ भोजनकै साविक भोजन भन्छौँ होइन, हामी त्यो खान्छौ होइन। अब यति बेला चाहिँ लसुन प्याज नखाने, माछा मासु नखाने यावत कुराहरू चाहिँ भनिरहन्छ होइन। अब साउन महिना धेरै दृष्टिकोणले विशेष त मानिन्छ, यो समयमा वर्षाको मौसम हुन्छ जुन निकै रमाइलो पनि हुन्छ, धार्मिक हिसाबले पनि यो महिना निकै महत्वपूर्ण मानिन्छ। यो महिना चाहिँ भगवान शिवको प्रिय महिनाको रूपमा पनि लिइन्छ नि त, अब त्यसरी भगवान शिवको आशीर्वाद प्राप्त गर्न मानिसहरूले पूजा आजा गर्छन्, जाँदै यो समय नियमहरू पनि पालना गर्छन्। अब यो साउनमा धेरै प्रकारका खानाहरू चाहिँ आफूले आफूलाई चाहिँ निषेध गरेर खाइँदैन, मासुजन्य खाना होइन चाहिँ खाइँदैन, अब साउन महिना बार्ने भन्ने छ भने चाहिँ अरू बेलामा जे जस्तो खाए पनि यो महिनामा चाहिँ साउन बार्ने भन्ने चाहिँ लाग्छ, बार्छन् क्या मान्छेहरूले।
5: होइन यसमा अब मैले बारेको र नबारेकोसँग कुरा भएन कि, यसमा खास अब यो कतिपय कुरा चाहिँ धार्मिक कारण पनि भयो, अब कतिपय वैज्ञानिक अब धार्मिक कारणमा त मासु त अरू बेला पनि नखाँदा राम्रो नै होइन, अब साउनमै मात्र नखाने भन्ने होइन, धार्मिक कारणले त अरू बेला पनि नखाउ भन्छ। वैज्ञानिक कारणमा चाहिँ के छ भन्दाखेरि, अब यो बेलामा चाहिँ वातावरणमा आर्द्रता र चिसो बढ्छ, यो समयमा मानव शरीरको मेटाबोलिजम दरमा कमी आउन सक्छ, किनभने शरीरले चिसो मौसममा ऊर्जा संरक्षण गर्न खोज्छ। मान्छेले खानाहरू प्रोटिन र पोषणयुक्त हुन्छन् जसलाई पचाउन शरीरले धेरै ऊर्जा र समय खर्च लगाउनुपर्छ। बरसातको समयमा कमजोर पाचन शक्तिको कारण यस्ता खाना पचाउन गाह्रो हुन्छ जसले अपच, ग्यास्ट्रिक वा पेट जन्ने सम्बन्धी अन्य समस्याहरू निम्ताउन सक्छ। अब यो बेलामा चाहिँ अलिकति कस्तो पनि हुन्छ भन्दाखेरि वातावरण प्रदूषण पनि हुन्छ नि त होइन, माटो प्रदूषण हुन्छ, पानीमा प्रदूषण हुन्छ होइन, खेतबारीमा बगेर रासायनिक मल, कीटनाशक, अन्य प्रदूषक पानीको स्रोत मिसिन्छ। अब यस्तो चाहिँ स्रोतबाट आएका जस्तो घाँस खाने होइन, पिउने पशुहरूको मासुमा चाहिँ रसायन सङ्क्रमण हुन सक्छ, त्यो खाँदाखेरि मानव स्वास्थ्यमा असर गर्न सक्छ भन्ने चाहिँ एउटा वैज्ञानिक कारण हो कि, साउनमा चाहिँ होइन मासु नखाऊ भनेको कारण चाहिँ वैज्ञानिक कारण पनि हो। धार्मिक कारण चाहिँ अब साउन मात्र होइन, हरेक महिना चाहिँ मासु नखाउने भन्छ धार्मिक कारणले चाहिँ।
4: एकदम सही कुरा, अब नखाँदा नै सबभन्दा राम्रो चाहिँ नखाँदा नै राम्रो होइन, अब तिमीले त्यो भनिहाल्यो, धार्मिक कारण, वैज्ञानिक कारण, धेरै कुराले चाहिँ नखाँदा राम्रो, तर अब कतिपय हिसाबमा त्यो नहुन सक्ला, तर खाएमा पनि थोरै आफूलाई असर, आफ्नो स्वास्थ्यलाई असर नगर्ने तरिकाबाट चाहिँ खानु चाहिँ उपयुक्त लाग्छ हुन्छ होइन। अब हामीले चाहिँ कतिपय त्यस्तै खाँदिनौ भनेर चाहिँ भन्यो भने खान्छौ अरे कि, अनि धर्मसँग जोडिसकेपछि अनुशासित भइन्छ र खाइँदैन भनेर चाहिँ कतिजनाले चाहिँ धर्मसँग धर्मलाई धर्म आस्था राखेर चाहिँ खानु हुँदैन, त्यसको लागि चाहिँ अब सब घर त अघि होइन तिमीले भनिहाल्यो, सञ्जीले भनिहाले होइन, अब एउटा चाहिँ नखाँदा नै सबभन्दा राम्रो स्वास्थ्यको लागि पनि र मनको आनन्दको लागि पनि, अब खाने हो भने आफूलाई आफ्नो स्वास्थ्य बिगारेर चाहिँ नखानको लागि चाहिँ आग्रह होइन। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा, अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोसेली

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-0536।
0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: तपाईँ रेडियो 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र संजय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: परेट वाकिये नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफिब्रिलेटर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648-5782-849

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस न्यू रोड पोखरा में अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरुको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरु
1: पायल्स, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीर में भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टा को रगत को नसा सम्बन्धी वेरिकोस भेन्स को उपचार,
2: गाइनेकोमास्टिया को उपचार वा सर्जरी।
1: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते सबैजनालाई स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज मार्फत पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो को एप्स नेपाली पात्रको एप्स त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ सुनिरहनु भएको छ। हाम्रो पात्रो तपाईँको मोबाइलमा होला होइन सबैजनाले राख्नुहुन्छ नेपाली पात्रो पनि होला दुईटा मध्ये एउटा त पक्कै पनि छ होला। त्यो भित्र गएर तपाईँ रेडियो भन्ने अप्सन भेट्नुहुन्छ त्यहाँभित्र रेडियो अन्नपूर्ण भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सकिन्छ सजिलो माध्यम मार्फत होइन। अब एफएम ब्याण्डमा चाहिँ पोखरा यो आसपासको क्षेत्र गण्डकी प्रदेशभरि हामी सुनिन्छौ त्यस्तै लुम्बिनी प्रदेशको केही भाग र बागमती प्रदेशको केही भागमा पनि प्रत्यक्ष रूपमा यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र अब आज मिति 2083 साल साउन महिनाको आज 11 गते सोमबार हो जुलाई 27 तारीक 2026 हामी छौं र स्पेशल्ली आजको यो श्रृंखलामा पनि हामी तपाईँ समक्ष कुराकानी गर्नेछौ र उखानटुक्का मार्फत नै आज म जोडिने प्रयास गर्नेछु। विगत केही दिन भयो उखानटुक्का केही हप्ता भयो भनौ न उखानटुक्का मैले राख्नु पाएको थिइनँ आज यसो उखानटुक्का सँगसँगै रहौं र तपाईँले केही सुनाउन मन छ भने पनि सुनाउनुहुन्छ सक्नुहुनेछ होइन। अर्को कुरा गीत केही रोज्न मन छ भने पनि रोज्न सक्नुहुन्छ फ्री छ केही आफ्नो विषयवस्तु म राख्छु भन्नुहुन्छ भने पनि ओके छ होइन त ल ओके। आज चाहिँ के हो भन्ने कुरा यहाँले थाहा नै छ सोमबार भइसकेपछि आज साउन महिनाको यो दोस्रो सोमबार हो। आज धेरै ठाउँमा यो पक्कै पनि श्रद्धालु भक्तजनहरूको शिव मन्दिरहरूमा घुइँचो लागेको छ। पोखराकै कुराकानी गर्नुपर्दा यता केदारेश्वर होइन त्यस्तै पुम्दीकोट र अन्य शिवालय मन्दिरहरूमा दर्शन गर्नेहरूको बिहानबाट नै घुइँचो रहेको थियो। केही ठाउँमा म आफै पनि पुगेको थिएँ त्यहाँ पुग्दाखेरि पक्कै पनि त्यो खालको अवस्था चाहिँ थियो एकदमै भिडभाड थियो दर्शन गर्नेहरू को भिडभाडले धेरै ठाउँमा आज एकदमै होइन भरिएका थिए शिव मन्दिरहरू। आज धेरैजना यो महिमा शिवको महिमाको यो दिनमा हुनुहुन्छ र साथी कोही आइसक्नुभयो उहाँसँगै कुराकानी गरौँ कि जस्तो पनि मलाई लागिरहेछ। अब खासमा मैले केही प्रसङ्गहरू जोड्छु भन्दै थिएँ एकछिन पछाडि कल गर्नुहोला है मैले आग्रह गरेँ एकैछिन पछाडि कल गर्नुहोला मैले केही प्रसङ्गहरू राख्छु अनि बल्ल तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्छ। र अर्को कुरा अब श्रावण महिना भन्दा बित्तिकै तपाईँले पक्कै पनि साउनको आज यो सोमबारको दिनमा होइन धेरैजना व्रत पनि बस्नु भएको छ होला चोखो खाने के गर्ने हुन्छ नि त होइन त्यो प्रसङ्गहरू मैले यहाँ खोज्दैछु तर पनि भेटाउन सकिरहेको छैन त्यो प्रसङ्गहरू पनि म जोड्दै जान्छु। पक्कै पनि साउनको दोस्रो सोमबार हो आज र दोस्रो सोमबारको यो दिनमा नेपालमा पक्कै पनि सौर मास अनुसार सोमबार आउने सोमबार साउने व्रत बस्ने चलन रहेको छ र पोखराको विभिन्न मन्दिरहरू जस्तो प्रसिद्ध हिन्दूहरूको जुन मन्दिरहरू छन् होइन धार्मिक तीर्थस्थलहरू जस्तो शिवको मन्दिरहरूमा जस्तो यस्तै अब यता केदारेश्वर मन्दिरमा भयो लेक साइडमा पर्छ त्यस्तै पुम्दीकोटमा र अन्य विभिन्न ठाउँहरूमा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो छ जसका कारण पनि धार्मिक मान्यता अनुसार मन्दिरलाई भारतको प्रसिद्ध यो जसका कारण आज साउन महिनामा देशैभरबाट श्रद्धालुहरू पुग्ने गर्छन्। यो डोलेश्वर महादेवको रहेछ है मैले थोरै जोडेँ र त्यहाँ चाहिँ अब यस्तै अन्य चर्चित ठाउँहरू पनि छन् जस्तो म्याग्दीको गलेश्वर होइन त्यस्तै अब यता अन्य ठाउँहरूमा पनि आज साउनको दोस्रो यो सोमबारको दिनमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागि पुम्दीकोटमा र अन्य विभिन्न ठाउँहरूमा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो छ जसका कारण पनि धार्मिक मान्यता अनुसार मन्दिरलाई भारतको प्रसिद्ध यो जसका कारण आज साउन महिनामा देशै

पनि बस्दै हुनुहुन्छ होला अथवा पूजा दर्शन गरेर पनि आइसक्नुभयो होला, यो सबैको आफ्नो आफ्नै चाहना अनुसार हुन्छ। र अर्को कुरा, अब फेसबुक लाइभ मार्फत पनि हामी छौं होइन, तपाईँले सुन्दैको पनि गर्नुहोला, त्यता कमेन्ट पनि गर्दै गर्नुहोला, धेरैजना साथीहरूको कमेन्ट आइसकेको छ। र कुराकानीको लागि 01653040040 यहाँहरूको लागि एकैछिन पछाडि खुला हुन्छ, एकछिन नआत्तिनुहोस्। अर्को कुरा के छ त भन्दाखेरि बाढ़ी पहिरोको वितण्डा पनि छँदैछ। हिजो साँझबाट नै परेको पानी पोखरामा लगभग राति जसो नै परेको, बिहानसम्म नै परिरहेको थियो। अब पक्कै पनि हिजो साँझमा एकदमै भारी मात्रामा वर्षा भयो पोखराको आसपासको यो क्षेत्रमा। तपाईँकोतिर के कस्तो भयो पक्कै पनि यहाँले भन्नुहुनेछ कार्यक्रम मार्फत आएर। साँझमा धेरै नै बेर लगभग 1 घण्टा 1.5 घण्टा जति एकदमै चड्केर होइन ठूलो पानी पर्यो, एकदमै ठूलो भारी भन्छ त्यो वर्षालाई चाहिँ, भारी वर्षा भएको थियो। र त्यस्तो बेलामा चाहिँ तपाईँ कतै निस्कँदै हुनुहुन्थ्यो भने एकैछिन ब्रेक हुनुहोला भन्ने कुरा हो। र कता कता राजमार्गहरू अवरुद्ध भइरहेछन् के छन् म थोरै जोड्छु है त, तपाईँलाई कतै यात्रातिर निस्कँदै हुनुहुन्छ भने पनि यो आवश्यक कुरा हो, म थोरै जोड्छु। जस्तो कि गण्डकी प्रदेश अन्तर्गत बागलुङको जैमिनी 8 बेलबगरमा पहिरो जाँदा बन्द भएको कालीगण्डकी करिडोर खण्ड एकतर्फी रूपमा सुचारू भएको छ है। अब यो चाहिँ निकै लामो समय भयो, लगभग 2 हप्ता जति बन्द भयो र अहिले चाहिँ एकतर्फी रूपमा सुचारू भएको छ। त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका बैसेरी भन्ने ठाउँमा पहिरो जाँदा बेनी जोमसुम सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ है। कोही जाँदै हुनुहुन्छ भने अब तपाईँ म्याग्दीको बेनीबाट उता मुस्ताङतिर जाने बेनी जोमसुङ सड़क खण्ड भनिन्छ जसलाई, त्यो चाहिँ अहिले पूर्ण रूपमा अवरूद्ध छ है त म्याग्दीको रघुगंगा गाउँपालिकामा पहिरो जाँदाखेरि यस्तो भएको। सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। तीनौ गाउँपालिका 3 सिद्ध बाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्गको यो ठाउँ चाहिँ पूर्ण रूपमा अवरूद्ध छ, खुलाउने प्रयास चाहिँ भइरहेको छ भनेर खबरहरू प्राप्त भएका छन्। पोखरा काठमाडौँको यो पृथ्वी राजमार्ग पूर्ण रूपमा खुला छ। पोखरा बागलुङको यो मध्य पहाड़ी भूपिशेर्च राजमार्ग पोखरा बागलुङ राजमार्ग यो पनि पूर्ण रूपमा सञ्चालनमा छ, ढुक्क साथ यात्रा गर्नुहोस्। र यो सिद्धार्थ राजमार्ग चाहिँ अवरूद्ध छ है अहिले। तीनौ गाउँपालिका 3 सिद्ध बाबामा पहिरो जाँदाखेरि यो आज बिहान गएको पहिरोको कारण अवरूद्ध भएको हो। र अरू धेरै ठाउँहरूमा पनि अरणीको राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ, कान्ति पथ पनि अवरूद्ध छ, बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ, मध्य पहाड़ी लोकमार्गको यो दिक्तेल खण्ड चाहिँ एकतर्फी सुचारू भएको छ, मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेका छन्। यी मुख्य राजमार्गहरू तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने अलिक ख्याल गर्नुहोला। र अरू प्रसंगहरू यिनै हुन्। र एउटा म दुःखद प्रसंग थोरै जोड़िहाले यहाँ चाहिँ, पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका 3 भक्किमले चिन्ने खेतका 70 वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ। गैराती गएको पहिरोले घर पुरिँदा सुतिरहेको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरीकाले म्याग्दीले जनाएको छ। त्यस्तै गरी धौलागिरी गाउँपालिका 7 म्याग्दीको धौलागिरी गाउँपालिका 7 धारापानीको हाडे भीरमा पहिरोमा परेका 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। गैराती वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़कहरू अवरूद्ध भएका छन्। पहिरोले विभिन्न ठाउँमा पशु चौपाया र भौतिक संरचना समेत क्षति पुगेको छ। र पहिरोको कारण नै कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोराला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। यो दुःखद खबर, पहिरोमा परि म्याग्दीको बेनी नगरपालिका 3 एकजनाको मृत्यु भएको खबर मैले थोरै जोडे, दुःखद प्रसंग हो। अब आज पनि पानी त्यस्तै छ, पानी पर्ला पर्ला जस्तो पोखरा आसपासमा अहिले चाहिँ घाम लागिरहेछ, अब एकैछिन पछाडि पानी पर्न पनि सक्छ, अब धेरै ठाउँमा बाढ़ीको जोखिम छ है भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज चाहिँ केही बेर घाम लागे पनि काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी पर्यो र पोखरामा पनि झरी परेको थियो। अहिले घाम लागेका ठाउँमा दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र आज दिउँसो पनि लुम्बिनी सुदूरपश्चिम प्रदेश र तराई भेगका केही ठाउँमा र बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ, चट्याङसहित वर्षा हुने भनेर भनिएको छ। यो खबर मैले थोरै जोडे र अरू कुराहरू यिनै हुन्। आज साउनको सोमबारको यो दिनमा हामी छौं र मैले गीत राख्नुभन्दा पनि अब सिधै टेलिफोन लाइन मार्फत श्रोतालाई लिन्छु है त, तपाईँ आउनुहोस्। गीत मैले रोज्नुभन्दा पनि तपाईँले रोजेको गीत बजाउँ होइन, 01653040040 मार्फत तपाईँ आउन सक्नुहुन्छ है त।

0: ओके, तपाईँ सुन्दै हुनुहुन्छ भने 01605340040 मार्फत आउनुहोला। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, टेलिफोन मार्फत कुराकानी गर्नको लागि यहाँहरू जुट्न सक्नुहुनेछ। हामी कुराकानीको लागि एकदमै तम तयार छौ। 11:12 गएको छ अहिलेको लागि। एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई एकदमै हटली वेलकम गर्न चाहन्छु अथवा अनियर गर्छु। कहाँदेखि को हुनुहुन्छ यति बेला क्रममा हाम्रो पहिलो श्रोता आजको कार्यक्रमको, उहाँलाई स्वागत गरौं है त। नमस्ते। नमस्ते हजुर, गुड मर्निङ हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ, यहाँको शुभ नाम? हजुर,
1: 0 किलोमिटरबाट शान्ति पराजुली।
0: शान्ति पराजुली 0 किलोमिटरबाट, के छ हालखबर शान्ति?
1: मेरो ठिकै छ
0: शान्ति, एकदम शान्त हुनुहुन्छ नि होइन?
1: हजुर, शान्त छु।
0: शान्त हुनुपर्छ कि मान्छे भनेको, यो
1: खरे
0: खोला जस्तो घ्याङ्ड्याङ गुडुङ गर्ने होइन कि, एकदम नदी जस्तो समुद्र जस्तो शान्त हुनुपर्छ होइन?
1: है
0: ल, ठिक छ। अनि कति नम्बर रोज्नुहुन्छ यहाँले? एक नम्बरको है। ल ठिक छ, एक नम्बरमा रहेको उखान टुक्काको आधा भाग तपाईँको लागि है त, ध्यान दिएर सुन्नु होला। त्यस पछाडि म आधा भाग भन्छु, आधा भाग तपाईँले भन्नुपर्छ है त। ल ठिक छ, तपाईँको लागि प्रश्न रहेको छ आधा भाग। धन कमाई धाक अनि डट डट डट,
1: धन कमाई धाक डट डट डट,
0: के होला?
1: धन कमाई धाक डट डट डट,
0: थाहा भएन है? धान धन कमाई धाक साथी कमाई लाख है त। हस् नमस्ते, छोटौ उहाँ हुनुहुन्थ्यो शान्ति पराजुली, हामीलाई उहाँले 0 किलोमिटरबाट फोन गर्नुभएको थियो। कुराकानीको क्रम शुरू भइसकेको छ। 01605340040 मार्फत सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। कोही अब आजबाट फेरि सरकारी कार्यालयहरू खुलिसकेका छन् होइन, बिहान 9 बजेबाट नै सरकारी कार्यालयहरू खुल्छन्, ढुक्क छ। बेलुका 5 बजेसम्म तपाईँ आफ्नो तरिकाले पुग्नु होला। 5 बजे पछाडि चाहिँ फेरि बन्द भइहाल्छन् होइन, 5 बजेभन्दा अगाडि नै पुग्नु पर्यो। 5 बजेसम्म काम हुन्छ भनौँ न, 5 बजे नै पुगेर त भएन, 5 बजेभन्दा अगाडि पुग्नु पर्यो, त्यस पछाडि ढुक्कका साथ तपाईँ आफ्नो काम गर्न सक्नुहुनेछ। र अर्को कुरा के छ भन्दाखेरि, अब के छ अरू प्रसंगहरू के छन्, 01605340040 मार्फत हामी कुराकानी गर्छौ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, यहाँहरूसँग कुराकानी गर्नको लागि मैले गीत पनि बजाइन आज। गीत तपाईँले एउटा रोज्नुहोस्, त्यस पछाडि त्यही गीत बजाउँला भन्ने लागिरहेको छ। हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, एकदमै लामो कमेन्ट गर्नुहुन्छ, चाहिँदै एकदम माया गर्नुहुन्छ हाम्रो शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि। मन जित्न सजिलो छैन तर मन तोड्न एकै क्षण नै काफी हुन्छ, मन जित्न सजिलो छैन तर मन तोड्न एकै क्षण नै काफी हुन्छ। त्यसैले कसैको जीवनमा खुशी बन्न नसके पनि पीड़ाको कारण कहिल्यै नबन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने भनेर हामीलाई शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनिरहनु भएको छ, उहाँले अहिले पनि कमेन्ट गर्नुभएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु, हाम्रो कार्यक्रमको नियमित श्रोता है त। ल थ्याङ्क यू सो मच, शिव सम्झै गर्नुहोला। कमल श्रेष्ठले सम्झिनु भएको छ, उहाँलाई पनि थ्याङ्क यू सो मच भन्छु। त्यस्तै हामीलाई हाम्रो एकदमै शुभचिन्तक रेडियो अन्नपूर्णको कहिलेकाहीँ यसो प्राइज पनि स्पोन्सर गर्ने कृष्ण परियार हुन्छ नौडाँडाको शिला टेलरदेखि, र लेख्नु भएको छ, नमस्कार नमस्कार, सुन्ने तयारीमा छु मित्र, यता कुहिरोले ढाकेको छ, म त भर्खर खाना खाएर बसेको, मिठो गीत सुनौं न आज बादलुको घुम्टोले बोलको गीत तै भन्नुभएको छ। गायक गैराती के लेख्नु भएको, गैराती वा गायक अशोक कुटिएछन्, दोषीलाई समातेर तुरन्त कारवाही होस् भन्नुभएको छ। हो ल, यस्ता बाल गायकलाई कुट्नेलाई तुरन्त कारवाही होस्, हामी पनि त्यो कामना गर्छौं। ओके, तपाईँसँग कुराकानी गर्छु म 01605340040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, यहाँहरू आउन सक्नुहुन्छ। हामीलाई कृष्ण परियारले कमेन्ट गर्नुभएको थियो नौडाँडाको शिला टेलरदेखि, र उहाँको कमेन्टलाई पनि मैले राखिसकेको छु। गफाडी केटीले हेलो भाइजी, म हस्पिटलमा छु, ओके स्मृति पूर्ण हो के दर्शन हजुर, गुड मर्निङ भन्नुभएको छ। ल स्मृति, के छ हालखबर? एकदम ठिकठाक छ होला होइन, हुन त हस्पिटलमा छु भन्नुभयो, को बिरामी भएर जानुभयो के हो भन्दै गर्नुहोला है त। शान्ति बरालले नमस्कार सबिनजी भन्नुभएको छ, नमस्ते शान्ति, के छ हाल खबर? 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ तपाईँसँग कुराकानी गर्नको लागि। अनिहरूबाट सबिन यति बेला तपाईँको साथमै छु कुराकानी गर्नको लागि, आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ। आज उखान टुक्का मार्फत हामी जोडिनेछौ र तपाईँको केही प्रस्तुतिहरू छ भने पनि त्यसमा पनि नायनास्ती छैन, मजाले राख्न सक्नुहुन्छ। अरू कुराहरू यस्तै यस्तै छन्, अब मुख्य भनेको तपाईँसँग कुराकानी गर्ने नै हो, त्यस पछाडि अरू कुराहरू त भइ नै हाल्छन्। मैले कहिलेकाहीँ यसो केही विषयवस्तुहरू जस्तो कि जानकारीहरू जोडिरहेको हुन्छु, होइन तपाईँलाई कस्तो लाग्छ अब कार्यक्रम सुनिरहँदाखेरि केही न केही अपडेट होस् भन्ने हुनसक्छ, कोही गाडीमा बसेर आफ्नो गन्तव्यतर्फ गाडी चलाउँदै अगाडि बढिरहनु भएको छ होला होइन। प्रायः जस्तो हामीलाई धेरै नगर माइक्रोहरूमा पनि सुन्नुहुन्छ कि होइन, फोन आइरहेको हुन्छ अनि अन्य साथीहरूले पनि सुन्नुहुन्छ, खुसी लाग्छ काम गर्दै गर्दा पनि सुन्नुहुन्छ। एकजना दिदी हुनुहुन्छ, मैले उहाँलाई सम्झिरहेको हुन्छु, उहाँले आएन भने किन आएन भनेर भनिहाल्नुहुन्छ कि पक्कै पनि। यस अगाडि पनि मैले उहाँको नाम लिएको थिएँ, हाम्रो त्यहाँ मेडिकल लाइन महेन्द्र पुलको मेडिकल लाइन पछाडिपट्टि हुनुहुन्छ एकजना दिदी, उहाँले हामीलाई नियमित रूपमा सुन्नुहुन्छ र पक्कै पनि रिता दिदी हुनुहुन्छ सुरिताज बुटिकबाट, त्यहाँबाट पनि हामीलाई एकदम नियमित रूपमा सुन्नुहुन्छ। कहिलेकाहीँ त्यता यसो जाँदाखेरि के छ आज कार्यक्रममा आएन गरी भाइ के भयो भन्नुहुन्छ, त्यस्तै जस्तो सुन्नुहुन्छ, धेरैजनाले सुन्नुहुन्छ कि। अब फुर्सद हुने साथीहरू टेलिफोन लाइन मार्फत पनि आउनुहुन्छ। शान्ति बराले सन्चै हुनुहुन्छ सर, मिठो गीत सुनाउनु होला, मलाई त चाहिँदैन हिरा मोती धन सिन्दुर लाउने मन बजाउनु पर्यो सर भन्नुभएको छ। हुन्छ, हामी एकछिन पछाडि बजाउनेसँग एकछिन कमर्सियल ब्रेक राखौँ होला है त, त्यस पछाडि म आउँछु।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो,
5: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: Hello, Pokhara calling.
1: कमर्शियल ब्रेक राखे मैले केसिन ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हामी छौं र हाम्रो अनलाइन माध्यम मार्फत पनि हामीलाई सुन्न सकिन्छ है त 11:26 गएको छ स्टुडियो घडीमा कार्यक्रममा हामी तपाईँसँग कुराकानी गर्छौं र एकजना साथीसँग कुराकानी भइसकेको छ र उहाँले एक नम्बर रोज्नु भएको छ आज उखान टुक्का हो उखान टुक्का मार्फत म तपाईसँग कुराकानीको लागि जुटिरहेको छु यहाँहरू पनि कुराकानी गर्न चाहनुहुन्छ भने 061-543-0040 मार्फत आउनुहोला स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ कुराकानी गर्नको लागि यदि तपाईँ फुर्सदमै हुनुहुन्छ होइन कुराकानी गरौं त के छ र भन्ने लाग्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ अथवा होइन म फेसबुक लाइभमा सुनिरहेको छु कमेन्ट गर्छु भन्नुहुन्छ भने पनि तपाईँले गरेको कमेन्ट facebook.com/रेडियो अन्नपूर्ण आरएडीआईओ एएनएनएपीयूआर यानी 93.4 एम या जेट पोखरा भनेर सर्च गर्नुभयो भने हाम्रो लोगो भएको तपाईँले एउटा पेज देख्नुहुन्छ र त्यो पेज मार्फत पनि यति बेला हामी लाइभ छौँ त्यहाँ भएको कमेन्टलाई मैले तुरन्त पढिहाल्छु होइन धेरैजना साथीहरूको कमेन्ट मैले पढिसकेको छु समयको कुराकानी गर्नुपर्दा 11:27 गएको छ र अब गीततर्फ लागौँ है त अरू विषयवस्तु पनि खासै त्यस्तो धेरै केही छैन एउटा गीत सुनौ होला कुराकानी त भइ नै हाल्छ कुराकानी सँगसँगै हामी तपाईँ समक्ष रहन्छौँ यहाँहरू कार्यक्रम पोखरा कल इन सुन्नुहोला र कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला रहेको छ कुराकानीको लागि आउन सक्नुहुनेछ एउटा प्रसंग थोरै जोडे है त यो असार को प्रसंग रहेछ लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाईको स्तर वात्तै बढेको छ यस वर्ष नेपालमा मनसुनको शुरूआती चरण सुस्त हुँदा रोपाई गत वर्षको तुलनामा निकै कम भएको थियो मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुन प्रणाली देशैभर पूर्ण रूपमा सक्रिय भएसँगै धान रोपाईले गति लिएको हो असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुँदा सिंचाई सुविधाको अभावका कारण कुल रोपाई योग्य भूभागको आधा हिस्सा पनि रोपाई हुन सकेको थिएन तर असारको 15 गतेपछि देशैभर व्यापक रूपमा मनसुनी वर्षा भएसँगै साउनको पहिलो साता बित्दा नबित्दै रोपाईको रफ्तार सोचे भन्दा निकै तीव्र बनेको कृषि ज्ञान केन्द्रले जनाएको छ ल एकजना साथी आउनुभयो है त उहाँले स्वागत गरौँ नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्दै हरिमाया चापागाई के छ हरिमायाको हालखबर
2: मेरो ठिकै छ
1: तपाईँको दुईटा नाम रहेछ है हरि अनि माया हरिमाया
2: हजुर
1: तपाईँको दुईटा नाम रहेछ कि
2: के नाम हो दुईटा
1: एउटा हरि पनि कसैको छुट्टै नाम हुन्छ माया पनि छुट्टै नाम हुन्छ तपाईँको त एकै ठाउँमा रहेछ कि हरिमाया भनेर होइन दुईटा नाम भएन र
2: भयो
1: कताबाट भन्नुभयो ए मासबारबाट अनि के छ अरू नयाँ नौलो हालखबर खाना खानुभयो त ए के गर्नुहुन्छ अब दिनभरि के छ आज हजुर
2: ए घर बस्ने हो त्यही हो
1: ए घरै बस्ने दिनभरि
2: हजुर अनि स्कुलमा केटाकेटी लिने
1: ए स्कुलमा केटाकेटी लिने कुन स्कुलमा जानुहुन्छ
2: डिजील्यान्ड
1: एकाडेमी ए मासबारमै छ नि हो ल ठिक होइन मैले चिनिसकेँ ठ्याक्कै नाम नसुनेर ल ठिक छ अनि कति नम्बर रोज्नुहुन्छ अघि एक नम्बर रोज्नु पाँच नम्बर है ल उखान टुक्का आउनु आज उखान टुक्काको आधा भाग म आफै भन्छु आधा भाग तपाईँ भन्नु होला है त ल तपाईँको लागि प्रश्न यस प्रकार रहेको छ खाने मुखलाई डट डट डट खाने मुखलाई खाने मुखलाई जुङ्गाले छेक्दैन हो काम गर्ने मान्छेलाई अरू केही पानी परोस् जेसुकै होस् केही मतलब भएन होइन काम गरिहाल्छ ल ठिक छ एकदम हरिमाया सुन्दै गर्नु होला सहभागिता जनाउँदै गर्नु होला है त छुटौ हस् हस् ओके उहाँ हुनुहुन्थ्यो हरिमाया चापा हामीलाई मासबारदेखि फोन गर्नु भएको थियो उहाँसँग कुराकानीलाई पनि मैले छुट्याइसकेको छु यानि कि टुङ्गाइसकेको छु छुट्याउनु हुँदैन टुङ्गाएको छु भनौँ न होइन ओके तपाईँ पनि कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउन सक्नुहुनेछ। अनिहरूबाट सबिन तपाईँको साथमै छु कुराकानी गर्नको लागि। यति बेला क्रममा हाम्रो स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउनुहोला है त। ल ओके, मैले अघि असारको यो बेला जोड्दै थिएँ, साउन लागेपछि तीव्र बन्यो अरे के रोपाई, असारको अन्त्यसम्म सुस्त रहेको रोपाईको स्थिति साउन लागेसँगै पूर्ण रूपमा बदलिएको छ। असार 15 मनसून लगातार सक्रिय भई देशका अधिकांश भूभागमा पर्याप्त वर्षा भएपछि साउनको पहिलो साताभित्रै रोपाईको दर असाधारण वृद्धि भएको हो। कृषि विभागको साउन 8 तथ्याङ्क अनुसार देशभर कुल 13,66,562.13 हेक्टर रोपाई योग्य क्षेत्रफलमा 83.30% अर्थात 11,83,338.18 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ। ल रोपाईको कुरा भयो, अब कुरा हो तपाईँसँग कुराकानी गर्ने। असारमा सुस्त बनेको रोपाई सक्रिय मनसूनसँगै साउनमा ह्वात्तै बढ्यो है त। ल थोरै प्रसंग जोडे 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने कार्यक्रममा छु। कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, यहाँहरू आउन सक्नुहुनेछ। यस्तै यस्तै खालका केही प्रसंगहरू पनि आइ नै हाल्छन्, अब कुराकानी गर्ने क्रममै प्रसंगहरू आउँछन्। र एउटा प्रसंग म थोरै जोड्छु है त। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार मन्त्री विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो भनेर भनिएको छ। तपाईँ पनि अब काठमाडौँ जाँदाखेरि सुरुङ मार्गबाट पनि जान सक्नुहुन्छ है त। आजबाट उद्घाटन भएको छ, अब त्यहाँ चाहिँ अत्याधुनिक सीसीटीभी निगरानी राखिएको छ। आकस्मिक उद्धार संयन्त्र, दमकल, आगलागी नियन्त्रण प्रणाली, संचार तथा उपकरण, निरन्तर अक्सिजन भेन्टिलेसन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थापनले दुर्घटना र अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ, बाहिरिँदा 60 रूपियाँ, मिनी बक्स, ट्रक र टिप्परलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ, बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़कको पूर्वाधारको नयाँ युग समेत शुरू भएको मानिएको छ। यसले काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकामा हुने वर्षौंदेखिको जाम घटाउने, यात्रामा छुट्याउने, इन्धन बचत गर्ने, सड़क दुर्घटना जोखिम कम गर्ने जस्ता तथा काठमाडौँ मुगलिन हुँदै देशका विभिन्न भागसँगको सड़क सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै भविष्यमा अरू सुरुङ मार्ग निर्माणको लागि पनि महत्वपूर्ण हुने भनिएको छ। ल कुराकानीको लागि जुट्न सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 रहेको छ, यहाँहरूसँग कुराकानी गर्ने क्रममै छु म। तपाई आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत 061-543-0040 मार्फत तपाईँ आउनुहोला। टेलिफोन लाइन खुला छ अहिलेको लागि। हाम्रो कृष्णले रोज्नु भएको एउटा मिठो गीत बादलुको घुम्टोभित्र, यो आवाज यहाँको

0: ल बादलको घुम्टोले नौडाँडा छोपिँदा भन्नु पर्यो होइन कृष्ण हामीलाई सुनिरहनु भएको छ कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि यो गीत सुनौ न भन्नुभएको थियो मैले सोही अनुसार यो गीत नै प्रस्तुत गरेको छु कार्यक्रम उपोखरा कलिन यहाँहरूसँग कुराकानी गर्ने क्रममै अबको क्रममा अर्को एकजना साथीसँग म कुराकानी गर्छु दुईजना साथीसँग कुराकानी भइसकेको छ कार्यक्रममा तपाईँ पनि सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत कुराकानीको लागि जुट्न सक्नुहुनेछ यहाँहरूसँग कुराकानी गर्ने क्रममा अबको क्रम जारी रहन्छ र थप कुराकानी प्रसंग विषयवस्तुहरू पक्कै पनि रहन्छन् नै 11:39 गएको छ स्टुडियो घडीमा कुराकानी गर्नु अबको समय तपाईसँग यस वर्षको साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशैभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ बिहान 3 बजेदेखि नै पशुपतिनाथको मन्दिरमा चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि नै मन्दिर दर्शनको लागि त्यहाँ पुग्ने गरेका थिए यस अवसरमा पशुपतिनाथको दर्शनमा पुग्ने श्रद्धालु भक्तजनहरूको सहज र सुरक्षित तथा व्यवस्थित दर्शनका लागि विशेष पूजा व्यवस्थाको समेत प्रबन्ध मिलाइएको छ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी र सुरक्षित व्यवस्थित बनाउन कोष तथा कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना ट्राफिक प्रहरी काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संस्थाको विशेष एवं सहभागिता रहेको छ साउनको सोमबार पशुपति मन्दिरलाई दर्शनका लागि पुग्ने लाखौं श्रद्धालु भक्तजनहरूलाई सहज र सुरक्षित बनाउन उक्त काम गरिएको हो र पोखरामा पनि केदारेश्वर उतामाथि पुम्दीकोट लगायतका विभिन्न मन्दिरहरूमा बिहानबाट नै भक्तजनहरूको हामी घुइँचो देख्न पाउँथ्यौं तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन 061-543-0040 मार्फत कुराकानीको लागि आउन सक्नुहुनेछ साथीहरू कुराकानीको क्रम जारी रहन्छ यहाँहरूसँग र आज स्पेसल्ली मैले तपाईँ समक्ष उखान टुक्का मार्फत जोडिरहेको अवस्था हो अहिलेको लागि एकैछिन ब्रेक राखौँ है त ब्रेक पछाडि म आउँछु
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
4: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
7: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0615050 5673 र 576458।

ल यो रूपको करौतीले चिरा बारेको कुरा एकैछिन थाती राखौँ। कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ, एकदमै फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नको लागि इच्छुक हुनुहुन्छ भने आउनुहोला। नभए गीत संगीतको लागि मनोरञ्जन दिनको लागि गीत संगीत छँदैछन्, गीत संगीत सुन्दै अगाडि बढाउँला है। त यो केही पुरानो आवाज मैले राखेँ, नेपाली चलचित्रबाट थियो, प्रेम पिण्ड भन्ने चलचित्र थियो, प्रेम त्याग संघर्ष र बलिदानको अमर कथा चलचित्र प्रेम पिण्ड होइन त। धेरैजनाले हेर्नुभयो होला, यो हेर्यो कि हेरिएन भन्ने कुरा चाहिँ भोलि हो होइन, हेरे जस्तो पनि लाग्छ। केही फिल्महरू त हेरेकै हो पहिला होइन, अलिक सानसानो छँदाखेरिमा, अब अहिले चाहिँ भोलिए, अब हेरिए हेरिएन भन्ने कुरा चाहिँ कन्फ्युज हुन्छ कि। हेर्दै जाँदाखेरि पुरानो फिल्म भेटिएर हेरियो भने ए यो त हेरेको हो भन्ने लाग्छ कि। ओके, 0165443040 यहाँको लागि खुला नै छ, यदि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर मार्फत भोलि आउनुहोला। आजको लागि भने अब टेलिफोन लाइन मार्फत मैले श्रोता सहभागिता लिन सक्दिनँ। भोलिको श्रृङ्खलामा फेरि हामी कुराकानीको लागि आउनेछौँ। आजको लागि अन्तिममा अर्को एउटा चलचित्रको आवाज यहाँहरूको लागि छोड्दै कार्यक्रमबाट सबिन छुट्टिनुपर्ने बेला भएको छ। दुई किनारा चलचित्रबाट यहाँहरूको लागि एउटा आवाज राख्दैछु, ब्याकग्राउण्डमा उठिसकेको छ शान्ति पराजुली र हरिमाया चापागाई, दुवैलाई धन्यवाद। त्यस्तै हामीलाई शान्ति बराल होइन, त्यस्तै स्मृति पुन, कृष्ण परियार, शिवकुमार विश्वकर्मा, कमल श्रेष्ठ लगायत धेरैजनाले सम्झिनुभयो, खुसी लाग्यो। तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ। यहाँहरूको दिन शुभ रहोस्, शुभ तरिकाले लाभ रह्यो र बितोस्। जय होस्।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला मध्याह्नको 12 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 9822979393।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-8385।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। 93.4

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 266 र 553 834।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, इंश्योरिंग फ्यूचर।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu

एनपी। सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: फिस्टेल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
1: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटल में खुले फिस्टेल आईवीएफ केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्द सँग परामर्श लिनु
1: साच्चै हो र
0: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आईवीएफ विशेषज्ञ द्वारा हरेक चरण उपचार और उत्कृष्ट सेवा शुरू भइसकेको छ बरु आज गईहालौ फिस्टेल आईवीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 61 450 424 98 84 46 525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9956600536।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581.

0: तपाई हाम्रै शहर पोखरामा पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
0: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
6: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2077।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 53 8 34।

0: फर्नीचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TMT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको।
5: साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648 572-849।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाड़ को नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
6: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हले हले गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हले।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि। के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेटलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
12: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
12: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ ड्रिङ्क
2: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिट
3: चिसो हर्ने

0: पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834

0: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब

0: पोखरामा
1: उपचार हुने समस्याहरू
0: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा चार गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको छिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0027-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन किनानी खनी तोला औठी हमेला झोका टस सिक्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
3: हजुर किने झोको लाइनी मारे डिजाइन गहना सैदी मिसा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
2: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
2: तोय निल तिबिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-558-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
5: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: शुभर्णावसर शुभर्णावसर शुभर्णावसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मन दियो है कान्छु स्याउली बजारमा स्याउली बजारमा
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061581 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-007-29।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

क्रिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: पोखरा फोन नंबर 0161-527-426-537-526।
1: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुछ्रे गाउँपालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: रेडियो अन्नपूर्णा 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: यत्रा वर्षा देखुन मरि भेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
0: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-97-2-77
6: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको के जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के ज्याउ तिमीलाई।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: for just $67.
1: मान्छे त म ग्वाची नै हुँ भने त्यति एउटा सानो कुरा पनि कस्तो नबुझेको
2: लाटा

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुर पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, छानबिन गर्न 5 सदस्यीय समिति गठन। 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने। खाना पकाउने ग्यासको अस्थायी अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि गण्डकीमा पैरवी समूह गठन, केसु भुजेल संयोजक। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाव 5% भन्दा धेरैले घट्यो। फ्रान्स स्पेनमा डडेलोको कहर, 3 लाख भन्दा बढ़ी विस्थापित। र काबा पुरूष भलिबलमा नेपालको 5 हार, एक खेल पनि नजिती स्वदेश फर्किँदै। एनपीएलको लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध। अब समाचार विस्तारमा सुन्नुहोस्। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्छालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूको लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागडुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै 1 घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङ मार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। आयोजना अन्तर्गत 2 सुरुङ निर्माण गरिएका छन्। समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपतकालीन अवस्थाको लागि प्रयोग गरिनेछ। सुरुङ निर्माण जापानको हाजमा एन्ड्रो कर्पोरेशनले गरेको हो। आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, संचार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेशन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। सुरुङ मार्गमा सबै प्रकारको गाड़ी भने सञ्चालन गर्न पाइने छैन। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 बांग्रे गाड़ी, पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा 60 रूपियाँ, मिनी बस, ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ। यसले काठमाडौँ भित्रिने तथा बाहिरिने मुख्य नाकामा हुने वर्षौंदेखिको ट्राफिक जाम घटाउने, यात्रा समय छुट्याउने, इन्धन बचत गर्ने, सड़क दुर्घटनाको जोखिम कम गर्ने तथा काठमाडौँ मुगलिन हुँदै देशका विभिन्न भागसँगको सड़क सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै भविष्यमा अरू सुरुङ मार्ग निर्माणको लागि पनि यो आयोजना महत्वपूर्ण नमूना परियोजनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्लाधिकारी सीडीओ वासुदेव घिमिरेस्थित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संघर्ष सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिदेशक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी परीक्षक एसपी केशव थेवेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ।
थिपेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्द किशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडपमा एकजनाको निधन भएको थियो। घटनामा परेर नौजना सर्वसाधारण, दसजना नेपाल प्रहरी र पाँचजना सशस्त्र प्रहरी गरी चौविसजना घाइते भएका थिए। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकोले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, विगतको तुलनामा 100 बुलेट हारारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँले भन्नुभयो, पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौं सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिटै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुभयो। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। हाल बजारमा 1,50,00,000 तान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गत फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। हाल नेपालमा 59 एलपी ग्यास उद्योग छन्। नेपाल रेड क्रस सोसाइटी कास्की शाखाले 61 रक्त संचार स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार नेपाल रेड क्रस सोसाइटी कास्की शाखाको सभाहालमा हुने कार्यक्रममा नियमित रक्तदाता तथा स्वयंसेवक लगायतलाई सम्मान गरिने भएको हो। नेपाल रेड क्रस सोसाइटी कास्की प्रादेशिक रक्त संचार केन्द्रका प्रमुख अर्जुन गेवालीका अनुसार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने र रक्तदाताको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ। गेवालीले पछिल्लो समय जन्मदिन, विवाह, वार्षिक उत्सव लगायतका विशेष अवसरलाई रक्तदानसँग जोड्ने अभियान प्रभावकारी बन्दै गएको जानकारी दिनुभएको छ। करिब 2 वर्ष अघि शुरू भएको उक्त अभियान मार्फत दैनिक 35 युनिट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा अब केही समयमै त्यो लक्ष्य हासिल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यसले रगतको अभाव न्यूनीकरण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ। उहाँका अनुसार नेपालमा रक्तदान गर्ने संस्कार विस्तारै बढ़दै गएको छ। कास्की जिल्लामा मात्रै वार्षिक करिब 20,000 युनिट रगत संकलन हुने गरेको र प्रत्येक वर्ष औसत 10% दरले रक्त संकलन वृद्धि भइरहेको उहाँले बताउनु भएको छ। यद्यपि संकलित रगतको माग अनुसार सबै कम्पोनेन्ट रक्तका विभिन्न अंश उत्पादन गर्न भने अझै चुनौती रहेको गेवालीले स्वीकार गर्नुभएको छ। बिरामीको आवश्यकता अनुसार रातो रक्तकण, प्लाज्मा, प्लेटलेट्स लगायतका कम्पोनेन्टको माग निरन्तर बढ़िरहेकाले नियमित र स्वैच्छिक रक्तदान अझै आवश्यक रहेको उहाँको भनाइ छ। हाल नेपाल रेड क्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त संचार केन्द्रमा 20 जना कर्मचारी कार्यरत रहेका छन्। केन्द्रले गण्डकी प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित रगत तथा रक्त तत्व उपलब्ध गराउँदै आएको छ। रक्तदानप्रति जनचेतना अभिवृद्धि, नियमित रक्तदातालाई प्रोत्साहन तथा सुरक्षित रगतको सुनिश्चितताको लागि स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान, अधिकार, राजनैतिक प्रतिनिधित्व र नीतिगत पैरवीलाई सशक्त बनाउने उद्देश्यसहित गण्डकी प्रदेशमा विभिन्न सरकारवाला संस्थाहरूको सहभागितामा प्रदेश स्तरीय पैरवी समूह गठन गरिएको छ। इन्क्लुसिभ फोरम नेपालले युरोपेली संघ र एक्सन एडको सहयोगमा सञ्चालन गरेको ब्रेकिङ ब्यारियर परियोजना अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका सचिव केशु भुजेलको संयोजकत्वमा समूह गठन गरिएको हो। समूहको सहसंयोजकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका रूपेश थापा तथा सचिवमा मानवाधिकारका लागि एकल महिला समूहका स्की जुनाकेसी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा एनसेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी, नेपाल पत्रकार महासंघ कास्की इकाईको अध्यक्ष राजाराम पौडेल, कोपिला नेपालकी आयशा रेग्मी, दलित महिला संघ फेरोकी
तनुजा परियार, अपंग महिला सशक्तिकरण केन्द्र कास्कीकी पूर्ण कुमारी सुनार, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी इन्द्रा कुमारी शर्मा तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रीतम परियार र मिलन बुढामगर रहनु भएको छ। कार्यक्रममा संविधान सभा सदस्य सुनिल बाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राजनीतिक दलहरूले अझै पनि समान अवसर र उचित प्रतिनिधित्व दिन नसकेको बताउनुभयो। उहाँले दलहरूले निर्वाचनको बेला मात्र समुदायलाई सम्झने र प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। पन्तले आफ्नो राजनीतिक यात्राका केही तिता अनुभव सुनाउँदै समुदायका मुद्दा नीति निर्माणको केन्द्रमा पुग्न नसक्दा संविधानले सुनिश्चित गरेका अधिकारको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले अहिलेको अवस्थामा सामाजिक रूपान्तरणको लागि काम गरिरहेका गैर सरकारी संस्थाहरूले पनि आफ्नो कार्यशैलीलाई समय अनुकूल परिवर्तन गर्दै अधिकारमुखी अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उल्याउनुभयो। परियोजनाका टीम लिडर डिलु बुडुजा बद्रीपुनले समाजमा पछाडि परेका तथा सीमान्तकृत समुदायको आवाज नीतिगत तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार नभन्नेमा जोड़ दिनुभयो। पन्तले आफ्नो राजनीतिक यात्राका केही तिता अनुभव सुनाउँदै समुदायका मुद्दा नीति निर्माणको केन्द्रमा पुग्न नसक्दा संविधानले सुनिश्चित गरेका अधिकारको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो।

जसमा सहभागीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सामाजिक स्वीकार्यता, समान अवसर, राजनीतिक सहभागिता र राज्यका सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्न नागरिक समाज, संचार माध्यम, राजनैतिक दल तथा सरकारी निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। आयोजकका अनुसार नवगठित पैरवी समूहले आगामी दिनमा प्रदेश स्तरमा समुदायका मुद्दालाई सशक्त रूपमा उठाउँदै नीति तथा कानूनी सुधारका लागि समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। सहकारी पीड़ित फेरि सड़कमा आएका छन्। उनीहरूले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। समान रूपमा बचत फिर्ता गर्न माग गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सहकारी पीड़ित बचतकर्ता महासंघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सहकारी पीड़ितले साना र ठूला बचतकर्ता भनेर पीड़ितलाई विभाजन गर्न नहुने बताएका छन्। सहकारी पीड़ितलाई विभाजन गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको भनाइ छ। सहकारी पीड़ित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले पहिला आन्दोलनकारी सहकारी पीड़ितको बचत फिर्ता गर्न सरकारसँग माग गर्नुभयो। माग सम्बोधन गर्न पटक पटक सरकारको ध्यान आकर्षण गराउँदा समेत सुनवाई नभएको उहाँको गुनासो छ। अब सहकारी पीड़ितको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने उहाँको भनाइ छ। सहकारी पीड़ितसँग विगतमा गरेका सम्झौता कार्यान्वयन गराउन आफूहरू प्रदर्शनमा उत्रिएको उहाँले बताउनुभयो। उहाँले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीड़ितलाई नै विभाजन ल्याउन खोजेको उहाँको भनाइ छ। सबै पीड़ित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो। सरकारले हाल ठूला ऋणीसँग कर्जा वसुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ। प्रदर्शनमा सहभागी पीड़ितले पीड़ितलाई न्याय दियोस्, फुटाउने षड्यन्त्र नगरियोस्, सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्, पीड़ितलाई न्याय कहिलेसम्म लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यस्तै उनीहरूले आफू पीड़ित बनेको सहकारी संचालकको फोटोसहितको ब्यानर समेत प्रदर्शन गरेका थिए।

सग्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्र पोखरा 26 को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले जगन्नाथ मिलसेनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा सञ्चालन गर्दै संस्थामा आबद्ध 125 जनाका लागि विभिन्न किसिमको धार्मिक तथा सेवामूलक काम गर्दै आएको संस्थाको अधिवेशनले आगामी 3 वर्षको लागि पुनः तिमिर सेनालाई अध्यक्षमा चयन गरेको हो। सर्वसम्मत रूपमा चयन भएको समितिको उपाध्यक्षमा राममणि बराल, सचिवमा पुष्पराज अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद सुगदेल र सहसचिवमा माया बराल रहनु भएको छ भने समितिको सदस्यमा परशुराम अधिकारी, पितृप्रसाद अधिकारी, पवित्रा ढुङ्गाना गौतम, शारदा बराल, भगवती बराल र इन्द्रबहादुर राजभाट रहनु भएको छ। साथै सोही बेलाले सल्लाहकारहरूमा शालिग्राम पौडेल, खेमप्रसाद भण्डारी र सरस्वती बराललाई चयन गरेको छ। यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जु देवी गुरूङले सेवा भावले गरिने जुनसुकै काममा पनि महानगरपालिकाको साथ र सहयोग रहिरहने बताउँदै त्यसमा पनि ज्येष्ठ नागरिकलाई एक्लोपनको अनुभूति नहुने गरी महानगरपालिकाले कार्ययोजना बनाएको बताउनुभयो। संस्थाका अध्यक्ष जगन्नाथ मिलसेनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास शाखाकी अधिकृत चन्द्रवती युवागले पोखरा महानगरपालिका वडा नम्बर 26 का वडा सदस्य सुदेवराज ढुङ्गाना, पोखरा वृद्धाश्रम सिद्धापाइलाका अध्यक्ष कुसुम केशव पराजुली, दिग्दर्शन वाचन शिरोमणि पण्डित दीपक सापकोटा, लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेल, जलधारे ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुङ्गाना, सत्यता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निकिता पौडेल र जारूक नागरिक समाजका माधव पौडेल लगायतले ज्येष्ठ नागरिकको हित र स्वास्थ्य उपचारका लागि राज्यले अभिभावकत्व निभाउनु पर्ने सुझाव राख्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
2: उपचार हुने रोगहरू
1: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
2: अपरेसन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
3: फोन 061-590-162 590-163
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
5: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। पोखरा महानगरपालिका 18 सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक 48 वर्षीय म्याथ्यू एलेक्स जोन्सको उपचारको क्रममा मृत्यु भएको हो। स्थानीयवासीको सहयोगमा लडेको स्थलबाट तत्काल उद्धार गरी मेट्रो सिटी अस्पताल पुर्याइएकोमा केही बेरपछि नै चिकित्सकले मृत घोषणा गरेका हुन्। शवलाई पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। मृत्युको कारण पोस्टमार्टमपछि खुल्ने उहाँको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सिदी स्थित दामोदर पहाड़ीको घरमा बस्दै आएको अनुसन्धानकै क्रममा खुलेको प्रहरीले जनाएको छ। भारतीय द्विपाङ्ग्रे निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्राण्ड भिदाले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा रोज्दै औपचारिक रूपमा बिक्री शुरूआत गरेको छ। कम्पनीले नेपालमा विद्युतीय स्कूटर भिदा बीएक्स टू इभियोटर सिरिज तथा युवा लक्षित विद्युतीय अफरोड मोटरसाइकल पनि सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नेपालमा भिदाको उत्पादन सीजी मोटर्स चौधरी ग्रुप मार्फत बिक्री वितरण गरिनेछ। हिरो मोटरकर्पले भारत बाहिर पहिलो पटक यो ब्राण्ड विस्तार गरेको जनाएको छ। दुवै स्कूटरमा निकाल्न मिल्ने ब्याट्री, फास्ट चार्जिङ, घरमै सामान्य 5 एम्पियरको सर्किटबाट चार्ज गर्न सकिने सुविधा, नेभिगेशन, जियो फेन्सिङ तथा ओभर द इयर सफ्टवेयर अपडेट जस्ता स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीले किशोर तथा युवा राइडरलाई लक्षित गर्दै भिदा डट विद्युतीय अफ रोड बाइक पनि बजारमा ल्याएको छ। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावट अनुसार समायोजन गर्न सकिने तथा एप मार्फत सञ्चालन हुने नियन्त्रणको सुविधा रहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 33.28 अंकले बढ़ेर 2701.32 बिन्दुमा पुगेको छ। आज बैंक म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहको 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज दोहोरो अंकले शेयर कारोबार घटेको हो। आज 234 कम्पनीको शेयर बिक्री हुँदा आज 1,39,00,000 किता शेयरको बिक्रीबाट 6,08,00,000,000 रूपियाँमा किनबेच भएको छ। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव अत्याधिक घटेको छ। फेरि वार्ता अगाडि बढ़ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाव घटेको हो। आज ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारेल $91 आसपास आइपुगेको छ। तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ़ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। यद्यपि कृत्रिम बौद्धिकता अर्थात एआई क्षेत्रमा भइरहेको तीव्र वृद्धि, दिगो हुने नहुने तथा त्यस क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे लगानीकर्ताको चिन्ता कायमै छ। प्रविधि कम्पनीका शेयरमा यसको प्रभाव धेरै देखिएको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कार्यवाही रोकेको थियो। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो नियन्त्रण बाहिर जाँदै गर्दा 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको अधिकारीहरूले बताएका छन्। फ्रान्समा डडेलोको कारण पाइरो कुमुलोनिमस भनिने विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढ़ाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न संकट व्यवस्थापन बैठक बोलाउनु भएको छ। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले अर्को हार बेहोरेको छ। यो हारसँगै नेपाल एक खेल पनि नजिती स्वदेश फर्किने भएको छ। नेपाल उज्बेकिस्तानसँग 3 सेटको 16 सेटमा पराजित भएको हो। उज्बेकिस्तानले 26-24, 25-20 र 25-20 जितेको थियो। यो प्रतियोगितामा नेपालको लगातार 5 हार भएको छ। नेपाल यस अगाडि बंगलादेशसँग 3-2, पाकिस्तानसँग 3 सेटको 16 सेटमा पराजित भएको थियो भने श्रीलंकासँग 3-2 र काजकिस्तानसँग पनि 3-2 पराजित भएको थियो।
नेपालको पाँच खेलमा तालिकामा तीन अङ्क छ। उज्बेकिस्तानले भने यो जितपछि सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा नेपालसित पाकिस्तान, कजाकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन्। पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको लागि बंगलादेशका अलराउण्डर साकिब अल हसनलाई अनुबन्ध गरेको छ। 40 वर्षीय साकिब विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज टोलीबाट खेलिसकेका अनुभवी खेलाड़ी हुनुहुन्छ। बंगलादेशका पूर्व कप्तान समेत रहनुभएका उहाँले 129 टी20आईमा 2551 रन बनाउनु भएको छ। यस्तै 149 विकेट लिनुभएको छ। सबै खाले टी20 क्रिकेटमा उहाँले 478 खेल खेल्दै 7853 रन बनाउनु भएको छ भने 515 विकेट समेत आफ्नो नाममा राख्नु भएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। नागरुङका सुरुङ मार्ग उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो। छानबिन गर्न 5 सदस्यीय समिति गठन। 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने। खाना पकाउने ग्यासको अस्थायी आवाज, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि गण्डकीमा पैरवी समूह गठन, केशु भुजेल संयोजक। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाव 5% भन्दा धेरैले घट्यो। फ्रान्स स्पेनमा डडेलोको कहर, 3 लाख भन्दा बढ़ी विस्थापित र काबा पुरूष भलिबलमा नेपालको 5 हार, एक खेल पनि नजिती स्वदेश फर्किँदै एनपीएलका लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100
1: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
11: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
12: म त BHM पढ्ने हो, NTHMC-मा।
11: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
12: शशिधर, अनि तिमी नि?
13: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
12: त्यो पनि NTHMC-मा छ नि।
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
14: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
15: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
16: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
17: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
18: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
19: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
19: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमल चौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপলাইন 01-597-06-11।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: कैंसर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
3: डाक्टर लैब सेवा,
2: औषधि डेलीवरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार, आजको पास त उतै होला हस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: 1 point sanga sadai rewarded.
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात अनुभवी डाक्टर यही छन् नि.
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड. नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा.
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
5: स्वस्थ आँखा स्वच्छ दृष्टि.
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड. नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म.
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
5: फोन नम्बर 06145100 06145100 2
6: मोबाइल नम्बर 9856084666।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
9: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
12: फोन 061-590-162-590-163।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो
4: 588-115-98251-98190। ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब

0: कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.mt. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-9-28। विजिट www.landmarknepal.com।
7: रेडियो अन्नपूर्ण 93.4।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो
11: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न।
9: खै को बोलेको हो? मैले केही भरे पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छन् त डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-834

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायका अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्। 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 551-33 र 576-458।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ छ देखि आठ सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात तीन सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0165674558597903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ने गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ चार बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि साढे चार बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल
4: सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन

0: शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-5600-536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
9: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रोडिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648-549।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0165274235375।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587263 र 553834।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9461482

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: बच्चाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
0: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेथले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा संघीय सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
1: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षाकर्मीहरू तथा सिभिल स्टाफ रूपमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
0: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
1: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर हेरेका छौँ।
0: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौबिसजना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुनलाई सोधेका छन्।
2: बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेडलकलाई फुकाएको हो। खासमा
4: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
2: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुझेपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
2: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यावधिमा जाउँ त भन्ने राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला झन् त्योमाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
4: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
2: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
2: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउने हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
2: हो? होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त कुरा गरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
2: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अलि विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
5: Thank you.
0: यसको साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिकाले दावी विरोध उपर थप छलफल गर्ने, अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। नागडुंगा सुरुङ मार्गको उद्घाटन, सुरुङमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, छानबिन गर्न 5 सदस्यीय समिति गठन। 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने। खाना पकाउने ग्यासको अस्थायी अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि गण्डकीमा पैरवी समूह गठन, केशु भुजेल संयोजक। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाउ 5% भन्दा धेरैले घट्यो। फ्रान्स स्पेनमा डडेलोको कहर, 3 लाख भन्दा बढ़ी विस्थापित। र काभा पुरूष भलिबलमा नेपालको 5 औं हार, 1 खेल पनि नजिती स्वदेश फर्किँदै। एनपीएलका लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले वडा नम्बर 9 अन्तर्गत पोखरा बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दावी विरोध सम्बन्धी थप छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। महानगरपालिकाले आइतबार सूचना जारी गर्दै यस अगाडि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूबाट प्राप्त निवेदन तथा आवश्यक कागजातको छानबिन र स्थलगत निरीक्षणपछि साउन 2 गते प्रारम्भिक नामावली सार्वजनिक गरिएको जनाएको छ। उक्त नामावलीमाथि प्राप्त दावी तथा विरोधको आधारमा महानगरपालिकामा परेका 146 वटा निवेदन उप अध्ययन तथा आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिएको छ। महानगरपालिकाका अनुसार प्राप्त निवेदनहरूको अध्ययन भइरहेको छ, साथै यस विषयमा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति तथा अन्य सम्बन्धित सरोकारवालासँग थप छलफल गरी आवश्यक निष्कर्ष निकालिनेछ। यस पछाडि 2083 साल साउन 18 गते अन्तिम नामावली सार्वजनिक गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले सम्बन्धित सबै सरकारवाला तथा दावी विरोध दर्ता गराएका व्यक्तिहरूलाई उक्त प्रक्रियाबारे जानकारी गराउँदै अन्तिम निर्णय सार्वजनिक नहुँदासम्म धैर्यतापूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ। महानगरपालिकाले दावी विरोधको निष्पक्ष अध्ययन तथा सरकारवालासँगको समन्वयपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने स्पष्ट पारेको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूको लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागडुंगा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै 1 घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङ मार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। आयोजना अन्तर्गत 2 वटा सुरुङ निर्माण गरिएका छन्। समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपतकालीन अवस्थाको लागि प्रयोग गरिनेछ। सुरुङ निर्माण जापानको हाजमा एन्ड्रो कर्पोरेशनले गरेको हो। आयोजनाको परामर्शदाता संस्था निप्पनको इका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, संचार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेशन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। सुरुङ मार्गमा सबै प्रकारको गाड़ी भने सञ्चालन गर्न पाइने छैन। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्गे गाड़ी, पेट्रोल, डिजेल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैन। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा
60 रूपियाँ, मिनी बस ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ।

गृह मन्त्रालयले गैरराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ श्रीप्रसाद दर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेबेलाई भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायक उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडकमा एकजनाको निधन भएको थियो। घटनामा परेर नौजना सर्वसाधारण, दसजना नेपाल प्रहरी र पाँचजना सशस्त्र प्रहरी गरी चौबिसजना घाइते भएका थिए। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान सात बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकोले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानचन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन, विगतको तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँले भन्नुभयो, पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौं सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीले छिटै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनु भएको छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकोले समस्या नहुने उहाँको भनाइ छ। हाल बजारमा 1,50,00,000 खान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गत फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। हाल नेपालमा 59 एलपी ग्यास उद्योग छन्। नेपाल रेड क्रस सोसाइटी काशी शाखाले 61 रक्त संचार स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। भोलि नेपाल रेड क्रस सोसाइटी काशी शाखाको सभाहालमा हुने कार्यक्रममा नियमित रक्तदाता तथा स्वयंसेवक लगायतलाई सम्मान गरिने भएको हो। नेपाल रेड क्रस सोसाइटी कास्की प्रादेशिक रक्त संचार केन्द्रका प्रमुख अर्जुन गेवालीका अनुसार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने र रक्तदाताको योगदान कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागि उहाँले बताउनु भएको छ। गेवालीले पछिल्लो समय जन्मदिन, विवाह, वार्षिक उत्सव लगायतका विशेष अवसरलाई रक्तदानसँग जोड्ने अभियान प्रभावकारी बन्दै गएको जानकारी दिनुभयो। करिब दुई वर्ष अघि शुरू गरिएको उक्त अभियान मार्फत दैनिक 35 युनिट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा अब केही समयमै त्यो लक्ष्य हासिल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। यसले रगतको अभाव न्यूनीकरण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ। उहाँका अनुसार नेपालमा रक्तदान गर्ने संस्कार विस्तारै बढ़दै गएको छ। कास्की जिल्लामा मात्रै वार्षिक करिब 20,000 युनिट रगत संकलन हुने गरेको र प्रत्येक वर्ष औसत 10% दरले रक्त संकलन वृद्धि भइरहेको उहाँले बताउनुभयो। यद्यपि संकलित रगतको माग अनुसार सबै कम्पोनेन्ट उत्पादन गर्न भने अझै चुनौती रहेको गेवालीले स्वीकार गर्नुभएको छ। हाल नेपाल क्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त संचार केन्द्रमा 20 जना कर्मचारी कार्यरत रहेका छन्। केन्द्रले गण्डकी प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित रगत तथा रक्त तत्व उपलब्ध गराउँदै आएको छ। रक्तदानप्रति जनचेतना अभिवृद्धि, नियमित रक्तदातालाई प्रोत्साहन तथा सुरक्षित रगतको सुनिश्चितताको लागि स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान, अधिकार, राजनीतिक प्रतिनिधित्व र नीतिगत पैरवीलाई सशक्त बनाउने उद्देश्यसित गण्डकी प्रदेशमा विभिन्न सरकारवाला संस्थाहरूको सहभागितामा प्रदेश स्तरीय पैरवी समूह गठन गरिएको छ। इन्क्लुसिभ फोरम नेपालले युरोपेली संघ र एक्सनएडको सहयोगमा सञ्चालन गरेको ब्रेकिङ ब्यारियर परियोजना अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका सचिव केशु भुजेलको संयोजकत्वमा समूह गठन गरिएको हो। समूहको सहसंयोजकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका रूपस्थापक तथा सचिवमा मानवाधिकारको लागि एकल महिला समूहका केकी जुनाकेसी चयन हुनुभएको छ।
त्यसै गरी सदस्यहरूमा एनसी गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकाको साध्यक्ष राजाराम पौडेल, कोपिला नेपालकी आयसा रेग्मी, दलित महिला संघ फेडोकी तनुजा परियार, अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीकी पूर्ण कुमारी सुनार, महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीकी इन्द्रा कुमारी शर्मा तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रीतम परियार र मिलन बुढामगर रहनु भएको छ। कार्यक्रममा संविधान सभा सदस्य सुनिल बाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राजनीतिक दलहरूले अझै पनि समान अवसर र उचित प्रतिनिधित्व दिन नसकेको बताउनुभयो। उहाँले दलहरूले निर्वाचनको बेला मात्र समुदायलाई सम्झने र प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। पन्तले आफ्नो राजनीतिक यात्राको केही तीता अनुभव सुनाउँदै समुदायका मुद्दा नीति निर्माणको केन्द्रमा पुग्न नसक्दा संविधानले सुनिश्चित गरेका अधिकारको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले अहिलेको अवस्थामा सामाजिक रूपान्तरणको लागि काम गरिरहेका गैर सरकारी संस्थाहरूले पनि आफ्नो कार्यशैलीलाई समय अनुकूल परिवर्तन गर्दै अधिकारमुखी अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उल्लेख्नुभयो। परियोजनाका टीम लिडर डिलो बुडुजा बद्रीपुनले समाजमा पछाडि परेका तथा सीमान्तकृत समुदायको आवाज नीतिगत तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार नवगठित पैरवी समूहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवाललाई संगठित रूपमा उठाउने, नीति निर्माण प्रक्रियामा सरोकारहरू बीच समन्वय गर्ने तथा अधिकार सुनिश्चित गर्न प्रभावकारी पैरवी गर्ने विश्वास लिएको छ। कार्यक्रममा सहभागीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सामाजिक स्वीकार्यता, समान अवसर, राजनैतिक सहभागिता र राज्यका सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्न नागरिक समाज, संचार माध्यम, राजनीतिक दल तथा सरकारी निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। आयोजक अनुसार नवगठित पैरवी समूहले आगामी दिनमा प्रदेश स्तरमा समुदायका मुद्दालाई सशक्त रूपमा उठाउँदै नीति तथा कानूनी सुधारको लागि समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रक्रियामा सरोकारहरू बीच समन्वय गर्ने तथा अधिकार सुनिश्चित गर्न प्रभावकारी पैरवी गर्ने विश्वास लिएको छ। कार्यक्रममा सहभागीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सामाजिक स्वीकार्यता, समान

0: मोहन सहकारी पीड़ित बचतकर्ता महासंघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सहकारी पीड़ितले साना र ठूला बचतकर्ता भनेर पीड़ितहरूलाई विभाजन गर्न नहुने बताएका छन्। सहकारी पीड़ितलाई विभाजन गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको भनाई छ। सहकारी पीड़ित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले पहिला आन्दोलनकारी सहकारी पीड़ितको बचत फिर्ता गर्न सरकारसँग माग गर्नुभयो। माग सम्बोधन गर्न पटक पटक सरकारको ध्यान आकर्षण गराउँदा समेत सुनवाई नभएको उहाँको गुनासो छ। अब सहकारी पीड़ितको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने उहाँको भनाइ छ। सहकारी पीड़ितसँग विगतमा गरेका सम्झौता कार्यान्वयन गराउन आफूहरू प्रदर्शनमा उत्रिएको उहाँले बताउनुभयो। उहाँले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीड़ितलाई नै विभाजन ल्याउन खोजेको उहाँको भनाइ छ। सबै पीड़ित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो। सरकारले हालठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ। सग्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्र पक्का 26 को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले जगन्नाथ मिल्सेनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। ज्येष्ठ नागरिकहरूको लागि दिवा सेवा सञ्चालन गर्दै संस्थामा आबद्ध 125 जनाको लागि विभिन्न किसिमका धार्मिक तथा सेवामूलक काम गर्दै आएको संस्थाको अधिवेशनले आगामी 3 वर्षको लागि पुन तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईकै क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त इजलासले दलित अधिकार कर्मी उमेश सिकेले दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउन आज भनेको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई बाइकमा पनि जिन्दल

पोखराथी 9 बजे अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, पोखराथी नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी फिस्टेल लजमा पुगेका छन्। विद्यालयले सञ्चालन गर्दै आएको शैक्षिक संस्था र उद्योगहरू बीचको सहकार्यबाट भविष्य निर्माण अभियान अन्तर्गत कक्षा 11 का 160 जना विद्यार्थीले पोखराको लेकसाइडमा रहेको फिस्टेल लजमा औद्योगिक अध्ययन भ्रमण गरेका हुन्। विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले औद्योगिक अध्ययन भ्रमण गरिएको प्लस टू एकाडेमिक कोअर्डिनेटर गोविन्द सुविदेले बताउनु भएको छ। अवलोकनका क्रममा फिस्टेल लजमा रहेको फूड एण्ड बेभरेजको बारेमा प्रबन्धक कृष्ण लामिछानेले जानकारी गराउनु भएको थियो भने होटल सञ्चालनका विभिन्न विभाग आतिथ्य सत्कार उद्योगमा उपलब्ध करियरको सम्भावनाको बारेमा गेस्ट रिलेशन अफिसर हेलन थापाले जानकारी गराउनु भएको थियो। सेवा क्षेत्रमा आवश्यक व्यावसायिक दक्षता, अनुशासन, सकारात्मक कार्य संस्कृति तथा उत्कृष्ट ग्राहक सेवाको महत्वबारे विद्यार्थीलाई जानकारी गराउँदै आतिथ्य क्षेत्रका सम्भावनाबारे प्रेरणादायी प्रस्तुति लजको तर्फबाट दुवैजनाले प्रस्तुत गरेका थिए। सो अवसरमा लजका प्रबन्धक लामिछानेले माउन्ट अन्नपूर्णका पूर्व विद्यार्थी सगुन साई ठकुरीले फिस्टेल लजमा 3 वर्षसम्म फ्रन्ट अफिस म्यानेजरका रूपमा सफलतापूर्वक सेवा प्रदान गरेको उल्लेख गर्नुभयो। नेपाली रंगमञ्चका अग्रणी रंगकर्मी तथा निर्देशक अनुप बरालले पोखरामा द कोर्ट नाटक मञ्चन गर्दै निर्माणाधीन हंसध्वनि थिएटरको लागि सहयोग अभियान सञ्चालन गर्नुभएको छ। वासाइन फाउण्डेशन र द एक्टर्स स्टुडियोको संयुक्त आयोजनामा प्रस्तुत नाटकले युवाव्यस्थाको मानसिक स्वास्थ्य, सामाजिक दबाव, प्रतिस्पर्धा र आत्मपहिचानको विषयलाई कलात्मक रूपमा उठाएको छ। सोमबार नाटक मञ्चनको अवसरमा बोल्दै बरालले नेपालमा कला, संस्कृति र विचार विमर्श गर्ने स्थायी स्थानको अभाव लामो समयदेखि महसुस हुँदै आएको बताउनुभयो। यही आवश्यकता पूरा गर्न हंसध्वनि थिएटर निर्माणको अभियान शुरू गरिएको उल्लेख गर्दै उहाँले यसलाई केवल नाटक मञ्चन गर्ने स्थल नभई कलाकार, विद्यार्थी, स्रष्टा र आम नागरिकबीच विचार आदान प्रदान हुने साझा चौतारीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले पोखरा मात्र होइन देशका विभिन्न स्थानका विद्यालय, कलेज र समुदायमा फरक फरक विषयका नाटक लिएर पुग्ने योजना रहेको जानकारी दिनुभएको छ। यो दुःख बिसाउने संवाद गर्ने र नयाँ सोच जन्माउने थलो हो। हामीले जति संवाद गर्छौं त्यति नै व्यक्तिगत र सामाजिक विकास हुन्छ, उहाँले भन्नुभएको छ। बरालले नेपाललाई चिनाउने चर्चा प्राय सगरमाथा र लुम्बिनीमा सीमित हुने गरेको उल्लेख गर्दै अब रंगमञ्च, संगीत, नृत्य, साहित्य र सांस्कृतिक सृजनालाई पनि विश्वमा चिनाउनुपर्ने आवश्यकता हुने हुनुभयो। माटोको स्वाद, हाम्रो संस्कृति र सृजनात्मक पहिचानको पनि उत्तिकै चर्चा हुनुपर्छ, उहाँले भन्नुभएको छ। नेपाली रंगमञ्चको यात्रा निकै कठिन रहेको स्मरण गर्दै बरालले प्रारम्भिक दिनमा काठमाडौँमा नाटक मञ्चन गर्दा कहिलेकाहीँ 2 जना मात्र दर्शक हुने अवस्था आएको सुनाउनु भयो। कतिपय अवस्थामा निर्देशकले आफै टिकट किनेर कलाकारलाई हौसला दिने गरेको अनुभव सुनाउँदै उहाँले निरन्तर अभ्यास र धैर्यको कारण आज नेपाली रंगमञ्चले सम्मानजनक स्थान बनाउन सफल भएको बताउनुभयो। करिब 10 वर्षको निरन्तर मेहनतपछि मात्रै राम्रो नाटक हुँदा दर्शकको कमी नहुने वातावरण बनेको हो, उहाँले भन्नुभएको छ। अहिलेको उपलब्धि संघर्ष, समर्पण, माया र त्यागको परिणाम भएको उहाँको भनाइ थियो। भाडामा सञ्चालन हुने नाट्यस्थलले दीर्घकालीन योजना कार्यान्वयन गर्न कठिन हुने भएकाले आफ्नै स्थायी पूर्वाधार निर्माण गर्न पोखरा रोजिएको बरालले बताउनु भएको छ। हरेक पटक ठाउँ परिवर्तन गर्दा फेरि शून्यबाट शुरू गर्नुपर्ने हुन्छ, त्यसैले आफ्नै जग्गामा स्थायी थिएटर बनाएर दीर्घकालीन रूपमा काम गर्ने सोचका साथ पोखरा आएको हुँ, उहाँले भन्नुभएको छ। उहाँले नयाँ कलाकारलाई अवसर दिँदै उनीहरूको मेहनत र समर्पण प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। आफ्नो भूगोल छोडेर जानु हुँदैन, आफ्नै ठाउँमा बसेर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास भएको छ, उहाँले भन्नुभएको छ। सोमबार मञ्चन भएको द कोर्ट नाटकले 22 वर्षीय विवेकको जीवन मार्फत युवा पुस्ताले भोग्ने पारिवारिक अपेक्षा, करियरको दबाव, विदेश जाने सपना, सामाजिक सञ्जालको प्रभाव र मानसिक तनावलाई प्रस्तुत गरेको छ। नाटकमा डिप्रेसनलाई लुकाइने विषय नभई समाजले खुल्ला रूपमा छलफल गर्नुपर्ने वास्तविक समस्याका रूपमा चित्रण गरिएको छ। नाटकमा नौर छेत्रीले विवेकको भूमिका निर्वाह गर्नुभएको छ। त्यसैगरी यवन राई र अदित भुजेल कमेन्टेटर, उज्जवल राज ढकाल रेफ्री, क्रिस्टी गुरूङ मनोपरामर्शदाता, सुमन्ती मलसेना विवेकका बुबा, विपना विश्वकर्मा विवेकी आमा, विक्रम तामाङ विवेकका साथी सागरको भूमिकामा देखिनु भएको छ। कोरसमा सरजम राई, अञ्जली कुँवर, सनम पुन, क्रिस्टी गुरूङ, उज्जवल ढकाल, सुमन तिमलसेना, विपना विश्वकर्मा र विक्रम तामाङले साथ दिनुभएको छ। नाटकको लेखन तथा निर्देशन अनुपराले गर्नुभएको हो भने निश्चल विमल सहायक निर्देशक तथा सेट डिजाइनर रहनुभएको छ। दिया मास्के नृत्य निर्देशक, उज्जवल ढकाल मञ्च व्यवस्थापक, रोशनी वेशभूषा प्रमुख रहनुभएको छ। संगीत संयोजनमा नवीन गुरूङ, मिलन गिरी, विवेक लक्ष्मण डुबरे र धनगाजी श्रेष्ठ रहनुभएको थियो। द एक्टर्स स्टुडियोको प्रस्तुति तथा वासेन फाउण्डेशनको आयोजनामा मञ्चन गरिएको नाटकसँगै निर्माणाधीन हंसध्वनि थिएटरको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गरिएको छ। बरालले कला, संस्कृति र संवादको स्थायी केन्द्र निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ। यो नाटक बास्केटबल कोर्ट भएका पोखराका विद्यालयमा मञ्चन गर्ने लक्ष्यका साथ तयार पारिएको हो।
जस अनुसार आइतबार यो नाटक सैनिक आवासीय माभिमा मञ्चन भएको थियो। सोमबार हंसध्वनी थिएटरमा मञ्चन गरिएको नाटक हेर्न धेरै दर्शक पुगेका थिए। उनीहरूले नाटक युनिटले गरेको मेहनत र नाटकले दिएको सन्देशको तारीफ गरेका छन्। यो नाटक एक महिनासम्म पोखराका विद्यालयमा मञ्चन गर्ने लक्ष्य राखिएको छ। नाटक मञ्चन कार्यक्रममा सहजीकरण एलिसा भोगले गर्नुभएको थियो। सोमबारको कार्यक्रम मार्फत थिएटर निर्माण कार्य पूरा गर्न सहयोग गर्न नाट्य प्रेमीहरूलाई आग्रह गरिएको थियो। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव अत्याधिक घटेको छ। फेरि वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाव घटेको हो। आज ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारेल $91 आसपास पुगेको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो नियन्त्रण बाहिर जाँदै गर्दा 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझै फैलिने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरेन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासको क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको अधिकारीहरूले बताएका छन्। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले अर्को हार बेहोरेको छ। यो हारसँगै नेपाल एक खेल पनि नजिती स्वदेश फर्कने भएको छ। नेपाल उज्बेकिस्तानसँग 3 सेटको सोझो सेटमा पराजित भएको हो। उज्बेकिस्तानले 26-24, 25-20 र 25-20 खेल जितेको थियो। यो प्रतियोगितामा नेपालको लगातार 5 हार भएको छ। नेपालले यसअगाडि बंगलादेशसँग 3-2, पाकिस्तानसँग 3 सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग 3-2 र काजकिस्तानसँग पनि 3-2 पराजित भएको थियो। नेपालको 5 खेलमा तालिकामा 3 अंक जोड़िएको छ। उज्बेकिस्तानले भने यो जितपछि सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन्। पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको लागि बंगलादेशका अलराउण्डर साकिब अल हसनलाई अनुबन्ध गरेको छ। 40 वर्षीय साकिब विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज टोलीबाट खेलिसक्नुभएका अनुभवी खेलाड़ी हुनुहुन्छ। बंगलादेशका पूर्व कप्तान समेत रहनुभएका उहाँले 129 टी20आईमा 2551 रन बनाउनु भएको छ। यस्तै 149 विकेट लिनुभएको छ। सबै खाले टी20 क्रिकेटमा उहाँले 478 खेल खेल्दै 7853 रन बनाउनु भएको छ भने 515 विकेट समेत आफ्नो नाममा राख्नु भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिकाले दाबी विरोध उपर थप छलफल गर्ने, अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, छानबिन गर्न 5 सदस्यीय समिति गठन। 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने। खाना पकाउने ग्यासको अस्थायी अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि गण्डकीमा पैरवी समूह गठन, केसी भुजेल संयोजक। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाव 5% भन्दा धेरैले घट्यो। फ्रान्स स्पेनमा डडेलोको कहर, 3,00,000 भन्दा बढ़ी विस्थापित र काभा पुरूष भलिबलमा नेपालको 5 हार, 1 खेल पनि नजिती स्वदेश फर्किँदै एनपीएलका लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध। अवस्त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: जैसी कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा स्वाद फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15
10: 5308-15,
11: मोबाइल नम्बर 98562-2871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।